प्रहरीको अनुसार रसुवा नुवाकोट धादिङ चितवन गोर्खा र तनहुँ नवलपरासीबाट ती शवहरू निकालिएका छन्। फेला परेका मध्ये डीएनए नमूना संकलन लिएर 1,292 जनाको शव व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेको 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुरमा नगरपालिका छमा रहेका खम्बा क्याम्पमा पनि ल्याएका ती शवहरूको अझै पहिचान हुन सकिएको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी इकवाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सकिने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनहरूलाई पनि आग्रह गर्नु भएको छ। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा अधिवेशन प्रक्रिया देशैभर उत्साहजनक रूपमा अगाडि बढ़ेको छ। केन्द्रीय कार्य समितिको निर्णय अनुसार असोज 16 गतेदेखि 19 गतेसम्म हुने अधिवेशन महाधिवेशनको पूर्व तयारी स्वरूप जारी वडा अधिवेशनको दोस्रो दिन हिजो असोज 4 गतेसम्म 73 जिल्लाका 6,132 वडामा निर्वाचन सम्पन्न भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको अनुसार ताप्लेझुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन कार्य सम्पन्न भएको छ। असोज 3 गतेबाट शुरू भएको यो प्रक्रिया सहभागी प्रतिनिधिहरूले निकै उत्साहजनक साथमा आफ्नो मत जाहेर गरिएका छन्। निर्वाचन समितिले केही जिल्ला र निर्वाचन क्षेत्रहरूमा भने अधिकांश अधिवेशन बाँकी रहेको जनाएको छ। रसुवा नुवाकोट धादिङ जिल्लाका साथै सप्तरीका क्षेत्र नम्बर 2 र 4, सिराहामा मोराङ क्षेत्र नम्बर 6, रौतहट नम्बर 1, सर्लाही क्षेत्र नम्बर 2 र परासी क्षेत्र नम्बर 2 अधिवेशन हुन बाँकी रहेको छ। समितिका सदस्य सचिव राजु कटवालद्वारा जारी विज्ञप्ति अनुसार सम्पन्न हुन बाँकी रहेका सम्पूर्ण वडा अधिवेशनहरू असोज 5 गते अर्थात आज सोमबार पनि निरन्तर जारी रहनेछ। तोकिएको कार्यतालिका अनुसार नै बाँकी रहेका वडामा प्रक्रिया पूरा गर्न सम्बन्धित जिल्लाका सरकारवालाहरूलाई आग्रह गरिएको छ र 15 महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न कांग्रेसले देशैभर वडा तहदेखि नै चुनावी गतिविधि तीव्रताका साथ अगाडि बढ़ाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 70 वर्ष उमेर हद र 2 कार्यकाल भन्दा बढ़ी नेतृत्व बस्न नपाउने गरी पार्टी पुनर्गठन कार्यदलले अगाडि सारेको प्रस्ताव नमान्ने धारणा राखिएको छ। केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकमा पार्टी पुनर्गठन केन्द्रीय कार्यालयले प्रतिवेदन बनाएर ल्याएको थियो। उक्त प्रतिवेदनले नेतृत्वको विषयमा कार्यकाल र उम्मेद्वारको हदमा भने उनी समेटेको थियो, जसले ओलीले मान्न नसकिने भन्दै बैठकमा प्रतिवाद गरिएको एक नेताले जनाएको छ। कार्यदलले यो सम्बन्धी प्रस्ताव राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाएर त्यहाँ राख्ने र अर्को विधान महाधिवेशनबाट निर्णय गर्ने भन्ने खालको सहमति गरेर प्रतिवेदन सचिवालयमा पेश गरेको छ। कार्यदलको प्रस्तावलाई ठाडै अस्वीकार गर्ने खालको धारणा केपी शर्मा ओलीले राखेपछि बैठकमा केही नेताहरूको प्रतिवाद समेत भएको थियो। मनास्लु हिमालमा हिम पहिरो जाँदा नेपाली गाइड शहीद फुर्सेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प 3 उनीहरू बसेको टेन्टमाथि ठूलो हिम पहिरो खसेपछि दुवैजना सम्पर्कविहीन भएका थिए। खोजी र उद्धारका क्रममा उद्धार टोलीले उनीहरूको शव करिब 7 फिट गहिरो हिउँले पुरिएर अवस्थामा फेला पारिएको छ। अभियानका संयोजक कम्पनीका मकाउ एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालको अनुसार खराब मौसमका बीच गुहा र शेर्पा क्याम्प 2 क्याम्प 3 अर्थात अगाडि बढ़ेका थिए। त्यही क्रममा उनीहरू बसेको टेन्टमाथि हिम पहिरो खसेको थियो। अभियानका क्रम

शव हिउँमा पुरिएको अवस्थामा फेला परिएको हो। असोज 8 गतेदेखि भारी वर्षा हुन सकिने प्रक्षेपण सार्वजनिक भइरहेको बेला जल तथा मौसम विज्ञान विभागले पनि नेपाल वर्षाको गतिविधि बढ़न सकिने जनाएको छ। बंगालको खाड़ी अन्तर्गत उत्तर अण्डामान सागर र आसपासका क्षेत्रमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी असोज 8 गतेदेखि 12 गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ़ने सम्भावना देखिएको विभागले जनाएको छ। सो विभाग सो प्रणालीको विभिन्न निरन्तर गरिरहेको भन्दै यसले नेपालमा वर्षा गराउने भए तापनि जोखिमको स्तर र सम्भावित अवस्थाका बारेमा अहिले यकिन गर्न नसकिने पनि बताएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आधिकारिक सूचना अनुसार यो न्यूनचापीय प्रणाली अझै बलियो बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्दै जाने देखिएको छ। विभागले मौसम सम्बन्धी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताका अनुसारमा थप सूचना अध्यावधिक गर्दै जाने पनि स्पष्ट पारेको छ। त्यसै गरी स्वतन्त्र मौसमविदहरूले पनि विभिन्न पूर्वानुमान मोडेलहरूलाई उद्धृत गर्दै नेपालमा उच्च सतर्कता अपनाउन औल्याएको छ। मौसम र पर्यटन पर्यावरण विरूद्ध उज्जवल उपाध्यायले उपलब्ध मोडेलहरूले असोज 8 गतेदेखि 11 गतेसम्मको अस्थायी गम्भीर देखाइरहेको भन्दै विशेष गरी असोज 10 गते ठूलो जोखिम हुन सक्ने संकेत गरिएको छ भने आज पनि नुवाकोट धादिङ भोटेकोशी लगायतका विभिन्न क्षेत्रमा ठूलो भारी वर्षाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ। सुनसरीको देवागंजमा युवतीको विषयले लिएर उत्पन्न विवादमा गोली हानी घाइते भएका 24 वर्षीय निराज कुमार यादवको शल्यक्रिया सफल भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मी नारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो र कम्बरमुनिको दया तिग्रामा गोली लागेका उनको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा हिजो शल्यक्रिया गरी निकालिएको गोली निकालिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको सूचना अधिकारी चन्द्रबहादुर खड्काको अनुसार गोली प्रहार लगत्तै देवानगंज गाउँपालिका दुईका 18 वर्षीय विष्णु कुमार यादव र 26 वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरिएको छ। उक्त घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पनि तीव्र रूपमा खोजी कार्य भइरहेको सूचना अधिकारी खड्काले जानकारी गराएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एउटी युवतीको विषयलाई लिएर युवाहरूबीचमा भएको विवाद र त्यसबाट उत्पादित पुरानो सिडिसिबीका कारण योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयले यस सम्बन्ध थप अनुसन्धान भइरहेको समेत जनाएको छ। चाडपर्वलाई लक्षित गरी चीन तिब्बत हुँदै लिची नेचुङ कोरोना नाकाबाट यसपालिको दशैं तिहारका लागि भेडा छ्याङ र भित्रिन थालिएको छ। 5 वर्ष यता तिब्बतबाट कोरोना नाक हुँदै भेडा छ्याङ्र ल्याउन छोडेका मुस्ताङ व्यवसायीहरूले चीनसँगको जोड़िएका अन्य नाका बन्द भएपछि यसपटक 419 भेडा छ्याङ्र कोरोना नाकाबाट हुँदै ल्याएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको डुआङसेन हुँदै कोरोना नाकाबाट उपल्लो मुस्ताङको भेड़ा च्याङ्रा व्यवसायीहरूले खरिद गरी ल्याएको पशु क्वारेन्टाइन पोखराका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर गणेश केसीले जानकारी दिएको छ। तिब्बतबाट भित्रिएका भेड़ा च्याङ्राको पशु निरोगीताको प्रमाणपत्र भए तापनि खोप विवरण उल्लेख नभएपछि केन्द्रले लोमाथाङ गाउँपालिकाको समन्वयमा खोप लगाएको पनि जनाएको छ। नेपालमा कुनै पनि देशबाट पशु चौपाइया खरिद गरी ल्याउनु अगाडि क्वारेन्टाइन कार्यालयमा पशु निरोगी सहितको स्वास्थ्य प्रमाणपत्र र खोप लगाएको विवरण एकसाथ अगाडि नै बुझाउनु पर्ने व्यवस्था पनि रहेको छ। विगतमा तिब्बती भेडा स्याङ्रा लामो समयसम्म खारेमा राखिएकाले पैदल मार्गबाट लैजाँदा नहिड्ने र मुस्ताङको बथानबाट अलग हुने समस्याले व्यापारीहरू खरिद गर्न पनि छोड़िएका थिए। तर नाका व्यावसायिक रूपमा सञ्चालन भएको एक वर्षपछि पहिलो पटक भेडा छ्याङ र कोराला नाकाबाट भित्रिएको भए तापनि विगतमा मुस्ताङ र तिब्बतका व्यवसायीले बट्टर अर्थात वस्तु साटासाट गर्ने प्रचलन रहेको थियो। साझा खबरमा अब विदेशको खबर। विदेशको खबरमा इरान समर्थित इरानको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा

0: र ब्यालिस्टिक क्षेपयास्त्र आक्रमण गरिएको बताएको छ। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेपयास्त्रलाई निस्तेज गरिएको बताएका छन्। थप आक्रमण भए पनि नभएको र त्यसमा मानिसहरू परेको वा नपरेको उनीहरूले पुष्टि नगरेको बीबीसीले जनाएको छ। इरान समर्थित हुतीहरूले जुलाई यता साउदी अरबमाथि बढ़ाएको आक्रमणपछि शनिबार पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन समेत बजेको थियो। र यसअघि गएको एक हप्तामा साउदी अरबले मान यमनतिर 300 हवाई आक्रमण गरेको हुतीका सैन्य प्रवक्ता याया अल सारी अलेले आरोप लगाएको छ। हुतीले पछिल्लो महिनामा कयौं पटक साउदी अरबभित्र आक्रमण गरिरहेको छ। हुती र साउदी समर्थित सरकारी फौज बीच लड़ाईमा शनिबार मात्र 48 जनाको ज्यान गएको समाचार संस्था एपीएफले जनाएको छ। र यद्यपि यो विवरणको आधिकारिक रूपमा पुष्टि भने भएको छैन, पछिल्लो आक्रमणपछि साउदी अरब र इरान समर्थित हुती विद्रोहीका बीचमा द्वन्द थप तीव्र हुन सक्ने अमेरिकाले चेतावनी समेत दिएका छन्। साझा खबरमा अब खेल खबरमा जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझ सेटमा हराएको छ। हिजो भएको वर्गीकरणको चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-52 जितेको छ। अब नेपालले नवौं खेल 12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट भने बाहिरिसकेको छ। नेपालसम्म चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो। र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता पनि रहेको छ। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागिता भएको थियो। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रसुवा भोटेको सिबाडीमा ज्यान गुमाउनेको संख्या 1,436 जना पुग्यो। 73 जिल्लामा 6,132 वडामा कांग्रेसको अधिवेशन सम्पन्न। 70 वर्ष उमेर हद र 2 कार्यकालको प्रस्ताव अगाडि बढ़ाउन ओली अनिच्छुक। मनासलो हिम पहिरो जाँदा नेपाली गाइड सहित 2 जनाको मृत्यु। आगामी बिहिबारदेखि भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह। साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथीको दावी। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद महिला भलिबलमा नेपालको पहिलो जित। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। एटिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 5 गते सोमबार, सेप्टेम्बर 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको दशमी तिथि, विश्व शान्ति र विश्व अल्जाइमर्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग, पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गरिसक्ने योजना।
1: संघीय निजामती विधेयकको मसुदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव, 73 जिल्लाका 6000 वडामा कांग्रेस अधिवेशन, एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
0: खडेरीले रित्दै सुदूरपश्चिमका दलित बस्ती, जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
1: प्यालेस्तानी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह, हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त, चीनले 4 नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो।
0: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत, कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित, जिम्बाब्वे विरूद्धको 3-1 दिवसीय सिरिज अस्ट्रेलियालाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग।
1: मनसून प्रतिकारे कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोशी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न, विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
0: यसैबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्वीर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यूनचापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा, उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार भने अन्जमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
1: रसुवाको भोटेकोसी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरदुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557, रसुवामा 397, धादिङमा 72 र चितवनमा एक घरधुरी रहेका छन्। सर्वेक्षण गरेका घरधुरीहरूमध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन्। 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218ले आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 जना सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 जना वा सोभन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 स्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 जना विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
0: यसैबीच भटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवाजाउत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। यात्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली सरसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे बेत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे बेत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फ्लाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावी बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
1: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
3: भोटेकोशी बाढ़ी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
4: आजकल सरकार दया भएर अब हस्पिटल भुत्केरी भयो भने रुसिए मिल्दै बाखालाई मिल्दै यस्तो सुविस्ता पाथ्यो। खाद्यान्न त्यसरी सामान दिए त हामीले धेरै राम्रो अराम्रो खला सरकारले धेरै राम्रो गरिहाल्यो।
5: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएर अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाषा निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मस्यौदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। दुई दशक पछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा दुई दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जेएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले दुईवटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढ़ी सड़क अन्तर्गतका दुई पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिममुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
0: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब संजीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होंगु 2 मनाङको थुलागी तथा शंकुवासभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सूर्यजंग पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरूपछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हत तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हत तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुल्ला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्रि बस 1 वैशाखदेखि 7 रात्रि बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्रि बसहरू। रात्रि बस सेवाले उपत्यका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्यविनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिङ रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौं भन्ने निर्णय भइसकेको छैन, तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मतिपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर, पूर्व मन्त्री सोदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको दुईवटै वाइड बडी थन्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3 करोड़ 6 लाख रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। मित्री पन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धन्नै धौधौ भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो, बाढ़ीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको वडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी दुई दिनमा 73 जिल्लाका 6132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्र संघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्कर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महीनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 वटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
0: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 औं एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुका खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 वर्ष अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्नाजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराँतेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टीका टिप्पणी गरिएको छ। यसपटक कराँतेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 वर्षमा प्रिमियर लीगदेखि विश्व कराँते महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एकदिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा 1 विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाललाई इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
11: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट काठमाडौँ।
5: साबुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
5: साझा खबरमा अब कर्णालीमा जन्म र मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग। साबिक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्ने गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
13: मुगुको छायना थारा नगरपालिका 8 झ्यारी गाउँकी जौकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नुभयो। सरकारले 30 किलो चामल दिएपछि उहाँ खुशी हुँदै घर फर्कनुभयो।
14: 30 केजी चामल 500 रुपियाँ, योभन्दा पनि अलिक धेरै गरिदिए भन्ने लाग्छ। के बिगारिस्ता
13: साबिका कर्णालीका मुगु हुम्ला डोल्पा जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट:
15: अब आजकल सरकार दया भयो, कोही बेला हामीले खाने सुविधा आजकल सरकार दया भएर अब हस्पिटल भुस्केरी भयो भने रुसिए मिल्दै बाखाला मिल्दै कोही बेला यस्तो सुविस्ता पार्थ्यो।
13: दुई हजार 73 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिसका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा ईश्वर बिक:
16: हो, हामी सरकारले यति राम्रो काम गरिरहेछन् जहिले पनि नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले
13: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रूपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रूपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनुभयो।
17: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौ, अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै यहाँ हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। सेवा लिने क्रम बढ्दो छ।
13: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़ी रहेको सरोकारवालाहरूको भनाइ छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपियाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बारेले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
0: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
5: खरिदिरे रित्तिदै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
0: प्यालेस्टिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त।
5: र विश्व इसरायली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। कराते तर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित।

0: क्षेत्रको पोषणको बारेमा र बालबालिका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौं। त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद, नमस्कार।
0: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस्।
1: धन्यवाद। अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो। यो उत्तरगया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो, करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू ढकाल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो। त्यो बाटो काटेर हामी पुग्यौं। अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए, मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस् स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए, अब परिवारका सदस्यहरूले पनि आफन्त छर छिमेकका मान्छेहरू गुमाएको स्थिति थियो। जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो, त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए, संचारकर्मी त्यहाँका संचारकर्मीहरूले जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो उहाँहरूले पनि गुमाउनु भएको थियो, सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भन्नेलाई लागिराख्नु भएको थियो, तथापि धेरै व्यवस्थित हुन सकेका थिएन। सेल्टरहरू अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेको थियौँ त्यस्तो केही व्यवस्थित हुन सकेका थिएन। मान्छेहरू आएर उत्तरगयाको माथि रहेको शिवालय स्कूल र नीलकण्ठ स्कूलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
0: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन् तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछन्?
1: अब अहिले अब आज घटनाको 25 दिन करिब 25 दिन आज भयो जस्तो लाग्छ, यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ। पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खानेकुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि त्यो हराएको मान्छे बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो, विशेष गरी बालबालिकाको कुरा। बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो। अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कक्षहरू व्यवस्थित थिएन, अब बिस्तारै उहाँहरूलाई त्यो गर्न थाल्यो र अब सुरुका दिनमा त फेरि त्यो उत्तरगया गाउँपालिका त कस्तो भयो भने ओझेलमा पर्यो, किनभने हेलिकप्टर माथि उद्धारका निम्ति भनेर गयो तर त्यहाँको वरिपरिको उद्धारका निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संयोजनकारी भूमिका निर्वाह हुन सकेन, किनभने सबैको टार्गेट के भयो भने टनेलतिर मासतिरतिर त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरूसँग केन्द्रित भयो, तर त्यहीँको अलिकति चाहिँ ओझेलमा पर्यो। अब सड़क सम्पर्क चाहिँ विच्छेद थियो अनि बत्ती थिएन, अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरू नभएपछि अब यो सामाजिक सञ्जालहरू पनि एकदम पर्याप्त रूपमा चलाएको थिएन। त्यस्तो बेलामा अब गाउँघरमा जे पाइन्थ्यो

0: चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन खानेकुरा होइन तिनीहरू तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुज्रदै अगाडि बढ़ाएका छौं अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड़ दिउँ भन्ने खालको पहिरेदी हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई पोषणका कुराहरू हाइजेनिक किटका कुराहरू अब महिनावारी प्याडका कुराहरू अब यसो हेर्दाखेरि चाहिँ मान्छेले त महिनावारी प्याड छुटिरहेको थियो अब पानीहरू शुद्ध थिएन खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला अनि त्यो उहाँहरूलाई प्रेसर जाँच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाप्ने पनि भेटिएको थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो तथापि हामीले चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी गर्भवती महिला अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने राति अब सेल्टर छ तर अब राति दुई बजे केही खानेकुराहरू खाएर हुन्छ अब औषधि नै बगाएको छ धेरैजनाको मैले के औषधि खाछु भन्ने पनि थाहा थिएन अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुत्केरीहरूका कुराहरूमा चाहिँ त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकार्यले चाहिँ त्यो केही हुँदै गएको छ तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेछ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिन भन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेका छौँ कारितास जर्मनीले त्यहाँ रसुवामा काम पनि गरिरहेको छौँ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखौँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्रै पठाउनुहोस् भनेर भनिरहेको छ यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ
1: त्यत्रो ठूलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि योग्य जमिन त बगिहाल्यो पारीबाट जुन तरकारी दूधहरू आउँथ्यो बजारमा होइन त्यसको नि बाटोघाटोले गर्दाखेरि समस्या किसानहरू नै आफै पीड़ित भएर अर्को समस्या अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नुपर्ला
0: अब यस्तो छ अब तपाईँको खोलाको छेउछाउमा भएका खोलासँग जोडिएका नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन अब त्यो पसलहरू पनि अब पहिला पसलहरू ल्याउने बेच्ने भनौँ न हाम्रो दुध डेरीहरू त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन त्यो अब त्यो त एका देशकोमा चाहिँ पहिला थियो भन्ने हो पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू संकलन गर्ने र पठाउने कामहरू भइरहेछ त्यो भेगमा अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले चाहिँ अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्योभन्दा चाहिँ फेरि पसलकै खानेकुरा रमाउन बानी भइसकेका छ हाम्रो होइन अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई भुलाउन पनि अब यसो गुलियो चिज अलिकति मिठो स्वादिलो हुन्छ अब त्यसमा चाहिँ मिसावटका कुराहरू हामी त्यति ध्यान दिन सकिरहेको छैनौँ सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला अब इन्टेन्सन खराब होइन होला तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ 12 घण्टा लाँदाखेरि बाटोमा पानीले भिज्यो होला पानीले चुह्यो होला चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन त्यसले गर्दाखेरि यस्तो बेलामा त कृषि अब एकातिर चाहिँ नि भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो, राज्यले चाहिँ नि यो जीविका उपार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा, अर्को चाहिँ जो बाहिरबाट आउला त्यहाँको काम नलाग्ला त्यो कुरा ध्यान दिनु पर्यो एउटा, अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो, त्यहाँ चाहिँ पशुपालनको कुराहरू कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो, त्यो स्थानीय तहले पनि जोड्नु पर्यो, प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो र तीनटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन, अनि तीनटाहरूको पनि साझा बुझाइ हुनु पर्यो, त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ। अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडी मारेर काठमाडौँ आउँथ्यो, अब अहिले चाहिँ त्यो त्यही नै खपत गरौँ भइरहेछ भन्ने छ मेरो बुझाइमा, त्यसलाई चाहिँ अझै त्यही त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो। यो दुईटा कुरा गर्यो भने लोकल चाहिँ हाम्रा खानेकुराहरू स्थानीय चाहिँ खानेकुराहरू जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्न जरुरी छ, यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो, त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने। अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने हेर्न जाने सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु, उहाँहरूको पनि ले पनि खानेकुराहरू चाहिँ अब खाजाको लागि सजिलो अब उही फेरि जङ्क फुड नै प्रवर्धन गरेको देखिन्छ। हामी त भन्ने पनि गरेका छौँ, हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै सङ्घ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ, अब जेसिवाइसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले, सरकारले पनि त्यो कुरामा जोड दिएको छ, तथापि सबै हामी सबैले सोच्नु पर्यो र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ पोषणको मात्र होइन, अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450 को हारिमा मात्रै शवहरू प्राप्त भएको छन्, शवहरू त यत्र त्यत्र छरिरहेका छन्, त्यहाँ खोतल्दाखेरि धेरै भेटिन्छ, अब मान्छेहरू त्यहाँ खोतल्छन् हेर्छन्, अब त्यसले गर्दाखेरि अब त्यहाँ मान्छेहरू त्यहाँ मान्छेको मात्र होइन त गाई भैँसी बाख्रा भेडा सबै बगाएर लिएर आएको छ, अरू जीव जन्तुहरू पनि बगाएर लिएर आएको छ, अब ती सबै मरेका छन्, ती चाहिँ मान्छेहरू गइसके त्यो कुहिएको छ, अब त्यसले चाहिँ नि मान्छेहरूको त्यो बस्ती वरिपरि चाहिँ जहाँबाट अलिकति मासतिर 2 किलोमिटर 5 किलोमिटर 10 किलोमिटरसम्म त त्यसको गन्धहरू जाने अनि त्यसले चाहिँ झन् मानव स्वास्थ्यमा पोषणसँग सँगसँगै यो अरू समग्र स्वास्थ्यमा चाहिँ यसले असर पार्ने देखिन्छ। त्योतर्फ पनि सचेतनाका कार्यक्रमहरू सँगसँगै हुनु पर्यो र यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु त्यो त अलि अलि अलि राम्रो चिज हो नि, त्यही भएर म जेसी वाइसनका आज साथीहरूले दिउँसोभरि बसेर चाहिँ नि त्यो काजु किसमिस चाहिँ बच्चाहरूलाई दिनको लागि प्याक गरिराख्नु भएको छ अहिले। अब हामी त्यहीँको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो, अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन् परिवार गुमाछन् केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन् अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन् शिक्षकहरू गुमाएका छन् अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसै बेलुका त्यही याद आइराख्छ चाहिँ त्यसले पनि अनि खान मन नलाग्ने चिन्ता हुने डर आउने राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन् तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो, त्यो समग्र पक्षबाट हेरियो भने चाहिँ नि यसले पोषणमा अनि समग्र बालबालिकाको उच्चतम हितलाई यसले ध्यान दिन्छ, नत्र भने त्यो पनि अलिक गाह्रो देखिन्छ। र अर्को अहिले अहिले तड्काएर एउटा देखिएको अर्को समस्या के छ भने चाहिँ आइडेन्टिटी के त पालिकाहरू ध्वस्त छन्, कर्मचारीहरू पालिकाका कर्मचारीहरू नै छैनन्, शिक्षकहरू नै त्यसको अभिलेखहरू त केही छैन, अब जन्म दर्ता चाहिँ बालबालिकाहरूको त जन्म दर्ता छैन कोही बच्चाका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्ना छोरा त छैन नि त सबै गुमिया छ नि त, अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो, राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस् अथवा चाहिँ बच्चाको जन्म दर्ता चाहियो केही न केही त चाहियो नि, त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। अब भएको भयो भने त एकदम राम्रो हो, सरकारले काम गरिरह होला, तर त्यस्तो बेलामा त्यस्ता बालबालिकाहरूले गर्नुपर्छ। तिनीहरूलाई राहतको प्याकेज बनाउँदाखेरि सरकारले गाइडलाइनहरू बनाउँदाखेरि पनि पोषणको प्याकेज सँगै राख्नु पर्यो, खेलकुदका सामग्रीहरूको प्याकेज सँगै राख्नु पर्यो, पोषण खेलकुदको प्याकेजको कुरा राख्नु पर्यो, यदि परिवार छ भने जीविकोपार्जनको राख्नु पर्यो, शिक्षाको कुरामा हामी गर्दैछौँ भने चाहिँ कम्तीमा पनि ब्याचलर कक्षासम्म चाहिँ त्यो बालबालिकालाई पढ्नको निम्ति सुनिश्चित हुनु पर्यो। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ, प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबुआमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, अनि के अरे खेतीपातीहरू चाहिँ सबै नष्ट भएका परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ, यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी। र अनि त्यो पोषणभित्र पनि अपाङ्गता भएका बालबालिकालाई चाहिने पोषण र अरूलाई चाहिने अलिकति फरक हुनसक्छ, त्यस्तो बेलामा हामीले अलिकति ध्यान दिनु पर्यो। गर्भवती र सुत्केरीलाई चाहिने कुराहरू अलिक फरक हुनसक्छ, त्यस्तोमा ध्यान दिनु पर्यो। अनि हामीले सबैलाई एउटै डालोमा राखेर सबै विपदमा परेका हुन् भन्ने अनि एउटै प्याकेज मात्रै दिएर अहिलेको सोल्युसन निस्कन्न, त्यस कारणले गर्दाखेरि दीर्घकालीन सोच्नु पर्यो र उनीहरूलाई चाहिँ अझै पनि रिस्क छ भन्ने कुराहरू आइरहेको छ। पहिला त सुरक्षित स्थानमा सार्नु पर्यो, सुरक्षित ठाउँमा राख्नु पर्यो, राखेको ठाउँमा पनि हिंसा हुनसक्छ, दुर्व्यवहार हुनसक्छ, त्यहाँ बेचबिखनका कुराहरू हुनसक्छ, विभिन्न सरकारले छुट्याएका कुराहरू छन् ती। अब त पहिलो दिन, दोस्रो दिन, 4-5 दिन, 5-7 दिन हुने बेलासम्म हामीसँग चाहिँ विकल्पहरू थिएनन् होला, अब त विकल्पका बाटाहरू पनि खुले, थुप्रै नागरिक संघ संस्थाहरू जानुभएको छ, सबैले ध्यान दिनुपर्यो, सरकारले पनि ध्यान दिनुपर्यो। त्यो गर्न सक्यौँ भने बालबालिकाको दिगो स्वास्थ्यको कुरा पनि हेर्नु पर्यो। पोषणको कुरा गर्दा त हामीले अहिलेको कुरा हेरेका छैनौँ, अहिले मैले भनेको कुरा अहिलेको लागि भन्दा पनि यसको असर पछिसम्म पर्छ, यसले भोलि रोगहरू निम्ताउन सक्छ, भोलि मुटुको कुरा होला, क्यान्सरको कुरा होला, त्यो भएको हिसाबले अलिकति संवेदनशील हुनुपर्ने र यस्तो बेलामा बालबालिकाहरू बेचबिखनको जोखिममा पर्न सक्ने, बाल विवाहको बाल श्रममा पर्ने भएको हुनाले अलिक संवेदनशील हुने, कुनै पनि बालबालिकालाई स्थानीय तहको र त्यहाँ भएको बाल कल्याण अधिकारी, त्यहाँको स्थानीय चाहिँ पालिकाले निर्णय नगरेसम्म कुनै पनि बालबालिकालाई, बुवा आमा भएका नभएका बालबालिकाहरू त्यहाँ छन् भने ती बालबालिकालाई अन्त लैजान चाहिँ हाम्रो कानूनले दिँदैन। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदाखेरि पनि परिवारको सदस्य छैन भने चाहिँ राज्यबाट स्वीकृति लिनै पर्छ, त्यो हुँदाहुँदै पनि केही चाहिँ पालन पोषण गर्ने नाममा असल अभिप्राय हुन सक्छ, तर विधि प्रक्रिया नपुगेर मान्छेहरूले लगेको कुराहरू सुन्नमा आएको छ, त्यसतर्फ पनि सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ। सरकारले आफ्नो ढङ्गबाट काम गरिराख्नु भएको छ, तर त्यसलाई अझै थप प्रभावकारी बनाऊ, थप राम्रो बनाऊ भन्ने मलाई लाग्दछ।
1: हजुर, अब यस्ता घटना भइरहने जोखिम छ, त्यहाँ मात्र होइन अन्य क्षेत्रमा, नेपालको भनौँ न हिमाली क्षेत्रबाट बग्ने नदीहरूमा धेरै ठाउँमा त्यस्ता जोखिमहरू छन् भन्ने छ, अबका दिनमा चाहिँ के कस्ता तयारीहरू गर्नुपर्छ?
0: अब यसमा एउटा कुरो त अब अहिलेसम्म जे जति हामी क्षति बिहोर्यौं, चाहे हाम्रो यता सिन्धुपाल्चोकको केही समय अगाडिको बाढीको कुरा गरौं, कि अब पछि फेरि यो यता रोसीतिरको कुरा गरौं हामी, अनि सँगसँगै पछि चाहिँ हामीले अनि यता भूकम्प पनि बिहोर्यौं होइन, यो प्रत्येक वर्ष जस्तो केही न केही हामी बेला बेलामा बिहोरिरहेछौं होइन। अब हामी कतिपय कुराहरू हामीले भुल्ने पनि गरेका छौँ कि फेरि सम्झन्छौँ, त्यति बेला तातो तातो हुन्छ, अनि त्यो सकिएपछि चाहिँ सामसम हुन्छ, भुल्ने कुराहरू पनि छ होइन। कतिपय पहिलै पुरानै रा पीडित प्रभावितहरूले अहिलेसम्म राहत नपाएका कुराहरू, त्यहाँका बालबालिकाको शिक्षा स्वास्थ्यको कुरा, महिलाहरूको अझै पनि समस्या देखिरहेछौँ। र पहिलो कुरो त अहिले तत्काल गर्न पर्ने ठाउँमा संयुक्त राष्ट्रसंघमा जुन किसिमका छलफल बहसहरू अहिले भइरहेछन्, हाम्रो देशका चाहिँ नि प्रधानमन्त्री सहितको टोलीहरू जाने जुन किसिमका तयारी भइरहेछन्, यसमा चाहिँ हामीले भिख माग्ने होइन, हामीले क्षतिपूर्ति माग्ने कुरामा चाहिँ त्यो चाहिँ अहिलेकालाई मात्रै होइन, अहिलेका बालबालिका र भविष्यका, अहिलेका चाहिँ नागरिक, अहिलेका चाहिँ हाम्रा साझेदार र भविष्यका चाहिँ कर्णधारलाई समेत केन्द्रबिन्दुमा राखेर उच्चतम हितमा लागि राखेर त्यो क्षतिपूर्तिको लागि चाहिँ सबैभन्दा ठूलो पैरवी गर्नुपर्ने छ। त्यो यो जति क्षति भएको छ यसको क्षतिपूर्ति उनीहरूले दिनुपर्छ, यो त्यसको निम्ति पैरवी गर्नु पर्यो एउटा। अर्को चाहिँ हामी चाहिँ नि पूर्व तयारीमा चुकेकै छौं, अहिले पनि हामी त्यो चुक्यौं, सूचना सम्प्रेषण गर्दै हामी ढिलो गर्यौं, सूचना एकै खालको म्यासेज आयो, त्यो सधैँ आउने म्यासेज भएपछि अलि यो विषम हो भन्ने म्यासेज आएन, त्यो फेरि हाम्रो एसएमएस सबैको हेर्ने बानी पनि छैन, त्यसले गर्दाखेरि समयमा हाम्रो मेसेजहरू भएको भए र समयमा उद्धार राहतका कामहरूमा चाहिँ अझै पर्याप्त तयारी भएको भए अरू वैदेशिक अरू स्रोतहरू परिचालन गरिसकेको केही मान्छेको अझै हामी ज्यान गुमाउन सक्थ्यौं। हिजो समेत उद्धार हिजो चाहिँ तपाईँको अहिले पछिल्लो हिजो आज भएका चाहिँ नि टनेलबाट निकालिएका शवहरू पनि फ्रेसै छन्, अलि समयमा चाहिँ त्यहाँ पुगेको भए मान्छे जगाउन सकिँदो रहेछ भन्ने खालको कुरा नै आएछन्। त्यसले गर्दाखेरि अब यो त घटना गइसक्यो, अब यहाँ मान्छे चाहिँ नि संख्या जति भने पनि यो 10,000 भन्दा बढी नागेको हुन सक्छ भन्ने तथ्य देखिन्छ। 600 जना त 35 देशका नागरिकहरू परेको भन्ने कुराहरू छ र सँगसँगै अब सुरक्षाकर्मीका देखि लिएर सुरक्षाकर्मीको कुराहरू छ, यो थुप्रै यातायात कर्मीका कुराहरू छन्। अब मान्छेहरूको विवरणै आउन सकिरहेको छैन। पहिलो पूर्व तयारीको लागि चाहिँ हाम्रा तथ्य तथ्याङ्कहरू, हाम्रा अभिलेखहरू, हाम्रा बाहिरबाट आउने मान्छेहरूको विवरण चाहिँ हामीसँग अप टु डेट हुनु पर्यो। त्यो नभएको कारणले गर्दा अहिले थुप्रै समस्या झेलिरहेछ सरकारले, होइन? एउटा अर्को, विगतमा भएका असल अभ्यासहरूलाई विगतमा

सरकारले विगतमा नेतृत्व गरेका मान्छेहरूसँग पनि छलफल पैरवी गर्नु पर्यो, उहाँहरूको अनुभव के थियो, उहाँहरूले कसरी उद्धार गर्नुभएको थियो, उहाँहरूलाई पनि एकै ठाउँमा राख्ने छलफल गर्ने वातावरण सिर्जना गर्नु, त्यसले गर्दाखेरि अब भविष्यमा कसरी जोडिने भन्ने कुराहरूको लागि प्लस पोइन्ट। तेस्रो, विपदको पूर्व तयारीको चाहिँ सुरुवातदेखि नै, हामी त बाल भेला हुने बेलादेखिबाट नै त्यो टोल सुधार समितिमा बस्ती स्तरको छनौटदेखिबाटै सबै क्षेत्र वर्ग बालबालिका सहित सबै अपाङ्गता भएका यौनी तथा लैङ्गिक अल्पसंख्यक लगायत सबैको त्यहीँबाट नै उहाँहरूको सहभागिता गराउने भने उहाँले त्यहीँबाट कुरो बुझ्नुहुन्छ, अनि त्यो कुराहरू बुझाउनु पर्यो। पाठ्यक्रमहरूमा चाहिँ यस्ता विषयहरू चाहिँ हाम्रा पाठ्यक्रमहरूलाई चाहिँ केही आएको छ, राम्रो छ, तथापि अझै पर्याप्त छैन। पाठ्यक्रमहरूमा यस्ता विषयहरूलाई चाहिँ समावेश गर्नु पर्यो र मान्छेलाई सचेतना अझै अभिवृद्धि गर्नु पर्यो। सचेतना हाम्रो पुगेन, बाढी बाजा बजाएर नि आउँदैन, जानकारी दिएर पनि आउँदैन, कति बेला आउँछ भन्ने थाहा छैन, फेरि बाढी आउँछ कि आउँदैन भन्ने कुरा हाम्रो मुलुकमा मात्रै भर परेको छैन। हामी अब भूपरिवेष्टिक राष्ट्र पर्यौं, हामीसँग अरू देशहरू जोडिएका छन्, अन्त अब हामी हिमालको देश हो, हामी प्राकृतिक रूपले धनी छौं, तर प्राकृतिक रूपले चाहिँ नि कहिलेकाहीँ हामी ठगिएका पनि छौं। अहिले हामी चाहिँ यो ठगिएकाभित्र पर्छौं, यो प्राकृतिक राम्रो छ, सुन्दर छ, हिमाल छन् भन्दा भन्दै प्रशंसा गर्दा गर्दै हामी त्यसैबाट अहिले पीड़ित पनि प्रभावित पनि छौं। त्यसले गर्दाखेरि यस्तो पूर्व तयारी सचेतनाका कुराहरूमा हाम्रो लगानी वृद्धि गर्नु पर्यो। हामी बाटो मात्रै बनाएर सोल्युसन होइन, बाटो बनाउन भन्दा अगाडि पनि हामीले ख्याल गर्नु पर्यो। बाटो सँगसँगै चाहिँ यस्ता विषयमा सचेत हुनु पर्यो कि मान्छे चाहिँ कहाँ बस्ने, कहाँ नबस्ने, खोलाको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, नदीको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, अनि खोला नदीको सँग चाहिँ त्यो ग्याबिनहरू गर्ने कुरालाई पनि अलिक व्यवस्थित गर्न पर्यो। अब यति भए चाहिँ यहाँभन्दा माथि जाँदैन भन्ने हुन्छ। अब कसैले सोचेको थियो होला बेत्रावती बजारमा आएर हुन्छ भने, यत्रो कोही चाहिँ नि मान्छेले नसोचेको भइदियो नि त अहिले। अब बेत्रावती बजारको एउटा घर चाहिँ उचालेर लिएर गएर अर्को बारीमा लगेर राख्दैछ, हेर्नुहोस् त्यो 24 जनाको सब जहाँ भेट्यो, त्यो घर चाहिँ फुलबारीको घर हो, त्यो अब मेरो आफन्तकै घर हो, त्यो चाहिँ लगेर उहाँ आफन्त मेरो आफन्तकै मेरो चाहिँ दाजुकै घरमा लगेर राखिदिएछ। विपदले त जे पनि गर्दो रहेछ नि त, विपदले बचाउने नि त्यही रहेछ। अब अहिले त्यो बाटोघाटोहरू खुल्न सकिरहेको छैन, अनि बनाउन सकिएको छैन। अब त्यो काठको सानसानो बनाउनु भएको थियो बेत्रावतीबाट तरेर पारिजनालाई, दिउँसभरि त्यहाँ बनाउनु भयो सबैजना मिलेर, अनि त्यसपछि बेलुका चाहिँ नि राति त फेरि बगाइदियो रहेछ, हेर्नु त्यो भएर फलामको सानसानो हाल्ने भनेर हामीले पनि तयारी गरिरहेको छौँ, जेसिओसिएन लगायतको संस्थाहरू पालिकासँग मिलेर। भनेपछि के हुन्छ भने अलिक दिगो हिसाबले सोच्नु पर्यो, हामीसँग वैकल्पिक मार्गहरू पनि हुनु पर्यो। धन्नै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारले चाहिँ नि साना तिना बाटाहरू भित्रभित्र गरेको हुनाले चाहिँ अहिले 12 घण्टामा भए पनि हामी त्यहाँ पुग्न सक्यौं। अब अझै तपाईँको यतातिर 1, 2, 3 नम्बर वार्ड रसुवाको यता जानलाई त यता के भन्छ गल्छी हुँदै उता किस्माङ हुँदै बल्ल बल्ल पुगेर त्यहाँ पुग्नु भएको छ। भनेपछि के हुन्छ भने यस्ता विकासका कुराहरू गर्दा अनि त्यसपछि गर्दाखेरि यस्ता कुराहरूलाई पनि हेर्नु पर्यो, वैकल्पिक बाटाहरू पनि हुनु पर्यो। र ती बाटाहरू बनाउँदाखेरि चाहिँ त्यहाँको माटो यो बाटोको लागि उपयुक्त हो कि होइन, यसले खोलालाई यता असर गर्छै गर्दैन, कतिको सुरक्षित छ, यहाँ यो बाटो खन्दै गर्दाखेरि यहाँ वरिपरिका मान्छेहरूलाई के अप्ठ्यारो पर्छ, यी यावत कुराहरू पूर्व तयारीका कुराहरूमा ध्यान दिनु पर्यो। पूर्व तयारी अनि तयारी भइसकेपछि चाहिँ ल भयो ल, हामीले तयारी गर्दा गर्दै पनि विपदले चाहिँ हामीलाई छोडेन, त्यस्तो बेलामा चाहिँ के गर्ने भन्ने सचेतना सँगसँगै हामीसँग पूर्व तयारी पनि हुनु पर्यो। हामी सरकारसँग चाहिँ नि यति यति लाख मान्छेलाई पुग्ने खालको खाद्यान्न टेन्ट हुनु पर्यो, टेन्ट नपाएर तत्काल अरूसँग टेन्ट माग्नुपर्ने स्थिति छ नि त, अहिले त टेन्टै पुगेको छैन। हामी त हेलिकप्टर हुँदाहुँदै 7 दिन 8 दिनसम्म त केही वडाहरूमा, केही पालिकाका केही वडाहरूमा त हामीले रातै पुर्याउन सकेनौँ नि त। हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नुपर्ने स्थिति भयो, हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त, कुरा त राम्रो थियो, अब आज फेरि तुइनको आवश्यकता भयो। भनेपछि कथाले र परिस्थितिले के माग्छ भन्ने थाहा छैन, त्यसले गर्दाखेरि पूर्व तयारीमा ध्यान दिनु पर्यो र पूर्व तयारीहरू गर्दाखेरि र विपदलाई व्यवस्थापनको विषयमा कुरा गर्दाखेरि सबै तह, वर्ग, क्षेत्र, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा हामी नीति निर्माण गऱ्यौँ, उहाँहरूका कुरा सुन्यौं, त्यसका बेलामा गऱ्यौँ भने चाहिँ हामीले अब क्षतिलाई कम गर्न सक्छौँ, अब क्षति पूर्णै रोक्न नसक्ने दोस्रो कुरा होला, त्यसमा रोक्न सक्छौँ र हामीले आम नागरिकको चाहिँ ज्यान बचाउन सक्छौँ भने त्यो ढङ्गबाट हामी लाग्नुपर्छ। र भण्डार गर्ने कुराहरू अनि आफ्ना चाहिँ नि चाहिँ महत्वपूर्ण सामग्रीहरू चाहिँ अब सुरक्षित ढङ्गबाट राख्ने कुराहरू, नागरिकताका कुराहरू, यी यावत कुराहरूमा पनि ध्यान दिनु पर्यो। अब अहिले त जसको भयो उहाँहरूको त केही पनि छैन, र अनि अर्को चाहिँ के हुन्छ भने यसलाई सामान्य रूपले लिन पनि भएन। अब मैले दुःख साथ भन्छु, म सबै जो बित्नु भएको छ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संस्थाको व्यक्तित्वबाट, अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु, बेपत्ताको खोजी होस् भन्ने चाहन्छु। यति पनि हुँदाहुँदै पनि हामी चाहिँ यहाँ मेरो घरसम्म त आउँदैन भनेर छतबाट फोटो खिचिराख्नु भएको थियो, दुःख साथ भन्नुपर्छ मैले, पुलमा उभिएर ए यो बाढी त यहाँ आउँदैन भनेर हेरिराख्नु भएको थियो हामी

0: सञ्जालमा हेर्छौँ, यसलाई नजरअन्दर गर्नु भएन, विपदसँग चाहिँ खेल्न भएन कि, विपदलाई सामान्य ढङ्गबाट लिनु भएन। र यस्तो विषम परिस्थितिमा बाल बालिकालाई उच्चतम हितमा राखेर, बाल बालिकालाई केन्द्रमा राखेर हामीले कामहरू गर्नु पर्यो। जो जोले जहाँ जहाँ जति योगदान गर्नुभएको छ सबै धन्यवादको पात्र हुनुहुन्छ, सञ्चारकर्मीहरूले सूचना ल्याउनु भएको छ, सबै गर्नुभएको छ। त्यो गर्दा गर्दै पनि मेरो दुईटा कुरा चाहिँ अझै ध्यान दिनुपर्ने देखियो, एउटा हामीले पोस्ट गर्ने फोटो, हामीले पोस्ट गर्ने भिडियो अनुमति लिएर मात्रै गर्नु पर्यो, नम्बर एक। दोस्रो कुरो, जानी भेट्ने मान्छेले पनि एउटै कुरो पीड़ितसँग बारम्बार सोधेर इरिटेट गराउने काम गर्नु भएन, उहाँहरू त्यस्तै पीड़ित हुनुहुन्छ, प्रभावित हुनुहुन्छ। र तेस्रो, सबैजना मिलेर गरेका कुराहरू, मिलेर गरेका कामहरू सबै हामीले गरेको भन्ने, सरकारले गरे भन्ने पनि होइन, सबै हामीले गरे भनिदिने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने र अनावश्यक क्रेडिट लिने काम पनि गर्नुहुन्न। यो काम सबैले मिलेर गरेको, कहीँ कसको संस्थाको छ होला, कहीँ सरकारको छ होला, कहीँ कहीँ संघीय सरकारको कमजोरी भयो होला, कहीँ राम्रो पनि भएको छ, स्थानीय तहको कहीँ राम्रो भएको छ होला, कहीँ कमजोरी पनि भएको छ होला, प्रदेश सरकारको पनि त्यस्तै भएको छ होला, मुख्यमन्त्री पनि उहीँ हामीले भेटेका थियौँ, मुख्यमन्त्री पनि तपाईँको घटना भएकै घटना भएको दोस्रो दिन उहाँ चाहिँ रसुवा नै पुग्नु भएको थियो, अनि पछि सांसद मन्त्रीहरू सबै आफ्नो आफ्नो ढङ्गबाट जाने त भइरहेछ त कुनै कुनै हिसाबले। त्यसले गर्दा जे राम्रो भएको छ त्यो त्यसलाई चाहिँ सबैले प्रबन्धन गरौँ, जहाँ कमी कमजोरी छ त्यो कमी कमजोरी भन्न, त्यसलाई सुधार्नको निम्ति यो कमी कमजोरी भनिँदाखेरि हाम्रो त सबै गाह्रो हुन्छ कि भनेर पनि सरकारले पनि सोच्नु भएन, किनभने क्रिटिकल कमी कमजोरीलाई सुधार्दै पनि जानु पर्यो, किनभने ठुलो काम गर्दाखेरि कहिले कमी कमजोरी हुन्छ। र पूर्व तयारीमा चाहिँ ध्यान दिनु पर्यो, अलिकति मेहनत गरेको भए चाहिँ म चाहिँ रसुवावासीको त्यहाँको पीड़ित प्रभावित मेरो परिवारको सदस्यले पनि परेको हुनाले चाहिँ ती टनेलभित्र हामीसँग जोडिएका मान्छेहरू पनि परेको हुनाले उहाँका परिवारका कुरा त्यहाँ देखेका भएका मान्छेहरूको कुरा सुन्दा र केही कुरा देख्दा चाहिँ हामीलाई चाहिँ के फिल भयो भने अलिकति पूर्व तयारीमा ध्यान दिएको भए चाहिँ केही मानिसहरू 500-700 मान्छेलाई चाहिँ जोगाउन सकिन्थ्यो कि भन्ने ती परिवारका मान्छेहरूलाई आशा अपेक्षा थियो। अब अहिले पनि उहाँहरू अझै हुनुहुन्छ र हाम्रो त्यहाँको एकजना जनप्रतिनिधिको भाइको त उहाँको बुहारीले अहिलेसम्म कुशको चाहिँ बनाएर क्रिया बस्ने मान्नु भएन, उहाँ अझै आशावादी हुनुहुन्छ। भनेपछि मान्छेहरूलाई कि सास कि लास भन्ने छ, हेर्नुहोस् अहिले त सास पनि नभेटिने लास पनि नभेटिने स्थिति बन्यो, त्यो भएको हिसाबले ती परिवारलाई तमाम पीड़ा छ। हेर्नुहोस् अब बालबालिकाको शिक्षा स्वास्थ्यको पीड़ा छ, कसैले श्रीमान गुमाउनु भएको छ, कसैले श्रीमती गुमाउनु भएको छ, कसैले बहिनी गुमाउनु भएको छ, कसैले ज्वाइँ गुमाउनु भएको छ, होइन कसैले बाबुआमा गुमाउनु भएको छ, सबैको पीड़ाहरू छ। यो पीड़ाको बीचमा चाहिँ हिंसा, दुर्व्यवहार, अब पोषणयुक्त खानेकुराको अभाव, हेला, अब मैले अघि बाल विवाहको कुरा, बेचबिखनको कुरा, अब यस्तो बेलामा चाहिँ विभेदको कुरा, जातभात धर्म आदिको विषयमा चाहिँ विभेदहरू हुनसक्छ, यो यावत कुराहरू पनि मानव अधिकारको दृष्टिकोणले राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नो हिसाबले अनुगमन गर्नुभएकै छ होला, र यी हिसाबले पनि हेर्न जरुरी छ। र यो ढङ्गबाट हेर्नका निम्ति म बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, जागृति बाल तथा युवा सरकार नेपाल, हामी पनि त्यहाँ काम गरिरहेको हिसाबले हाम्रो तर्फबाट समेत हामी सबैजनालाई आग्रह गर्न चाहन्छौँ।
1: हस्, यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै
0: यो अवसरको लागि हामी

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। यो दुःख भन्ने कुरा पनि कस्तो है?
2: हो त भाइ, मानिसको मनमा कहिलेकाहीँ यी कुराहरूले बास गर्दछ।
1: हजुर हो नि भाइ, कहिलेकाहीँ कस्तो हुन्छ भने मानिसहरूले हामीलाई जात, भाषा, ठाउँ, आर्थिक अवस्था, शिक्षा वा सामाजिक हैसियतका आधारमा चाहिँ फरक फरक व्यवहार चाहिँ गरिरहेका हुन्छन् र हामीले त्यो कतिचोटि महसुस पनि गर्छौं। त्यसपछि मनमा प्रश्न एउटा आउँछ कि परमेश्वरको नजरमा पनि मानिसहरू बीच यस्तो फरक हुन्छ त?
2: भाइ, यो त एक गम्भीर प्रश्न हो अनि आजको अध्ययनले यसको सुन्दर उत्तर हामीलाई दिन्छ। परमेश्वरको दृष्टिमा ख्रिष्टमा रहेका मानिसहरूको पहिचान संसारले बनाएको विभाजनहरूमा आधारित हुँदैन।
1: त्यसो भए कि ख्रिष्टमा हामी सबैजना बराबर छौं त?
2: अवश्य पनि भाइ, ख्रिष्टमा हामी सबै एक हौ। अघिल्लो अध्ययनमा हामीले मानिस पापमा मरेको अवस्थामा थियो, तर परमेश्वरको महान प्रेम र अनुग्रहद्वारा ख्रिष्टमा नयाँ जीवन पाएको कुरा हामीले हेरेका थियौं।
1: दाइ, उद्धार हाम्रो असल कामबाट होइन, परमेश्वरको अनुग्रहबाट हो भन्ने कुरा पनि हामीले बुझ्यौं।
2: ठिक भन्नुभयो भाइ तपाईँले। अब आज हामी त्यस्तै सत्यको अर्को सुन्दर परिणाम हेर्नेछौ। ख्रिष्टले हामीलाई केवल नयाँ जीवन मात्र दिनुभएको छैन, उहाँले हामीलाई एक अर्कासँग जोड्नु पनि भएको छ।
1: तर दाइ, शुरूमा त मानिसहरू बीच धेरै विभाजन थिए होइन र?
2: थिए भाइ, यस संसारमा यहुदी र अन्य जातिहरू बीच ठूलो दूरी थियो। कोही आफूलाई परमेश्वरको नजिक भएको ठान्थे भने अरूलाई बाहिरको मानिस जस्तै हेर्थे। तर पाउलले देखाउनुहुन्छ ख्रिष्टमा त्यस्तो विभाजनको पर्खाल भत्किएको छ र आज हामी ख्रिष्टले त्यो पर्खाल कसरी भत्काउनु भयो भन्ने सुन्दर सत्यलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
3: आउनुहोस् हामी छोटो प्रार्थना गरौं र आजको यो वचन अध्ययनलाई हामी शुरू गर्नेछौ। प्यार प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं रित्त खाली हृदय लिएर। तपाईँ हामीलाई आफ्नो वचनद्वारा भर दिनुहोस्, हाम्रो यो आत्मिक जीवनमा आत्मिक तागत शक्ति दिनुहोस्, ताकि हामी तपाईँको इच्छा अनुसारको जीवन यापन गर्न सकौं। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत उपविषय देखिरहेका थियौं, मन्दिर निर्माणको लागि सामग्रीहरू। आज हामी देख्नेछौ अर्को उपविषय, निर्माणको लागि विधि। मित्र, अहिले हामी परमेश्वरको मन्दिरको रूपमा चर्चको निर्माणको विधितिर आउँछौ। एफिसी 2:11-12 भनिएको छ, यसै कारण सम्झना गर, बितेको समयमा तिमीहरू शरीर अनुसार अन्य जातिहरू थियौ अनि शरीरमा हातले गरिएको खतना भनिनेद्वारा तिमीहरू विखतनाका भनिन्थ्यौ। त्यस समयमा तिमीहरू ख्रिष्टविहीन थियौ, इसरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका वाचाहरूबाट पराई, आशा नभएका र संसारमा परमेश्वर रहित थियो। मित्र, एफिससको मण्डली प्राय गरेर अन्य जातिहरूबाट बनेको कलिसिया थियो। त्यहाँ यहुदीहरूको सानो कलोनी मात्र थियो। अन्य जातिहरूलाई बेखतनाको रूपमा त्यस बेला जानिन्थे। यो उपाधि खतना भएका यहुदीहरू भनाउँदाहरूबाट अन्य जातिहरूलाई दिएको थियो। परमेश्वरले यहुदी र अन्य जाति बीच खास भिन्नता बनाउनुभयो। इसरायलले राष्ट्रहरू बीच अद्वितीय स्थानको ओगटेका थिए। अन्य जाति खालि यहुदी धर्म अपनाएर आउन सक्थे। मित्र, यो मान्य भिन्नताले तिनीहरूको बीचमा एक किसिमको मनमुटाव संघर्ष बिगाडको सृजना गर्यो। इसरायली यानि यहुदीहरू आफ्नो उच्च स्थितिमा ओहदामा स्थानमा जातिमा घमण्ड गर्दथ्यो। इसरायलीहरू अन्य जातिहरूलाई तुच्छ नीच दृष्टिकोणमा हेर्दथे र आफैलाई चाहिँ ठूलो जातिको रूपमा देख्दथे। यी दुवै वर्गहरूको हृदयहरू आपसमा घृणाले भरिएको थियो। यो प्रथा स्थिति अब्राहमको समयदेखि प्रभु येशूको र प्रेरितहरूको दिनसम्म भएको हामी रेकर्ड देख्छौ। कुरा जेसुकै होस्, यी पदहरूमा हामी अन्य जातिहरूको असहाय दुर्दशाको र भाग्यको वर्णन देख्छौ अनि यो कुनै पापमा गुम भएका निन्दित मानिसको पनि बिल्कुल सही तस्विर हो। अनि निन्दित हुनु वा गुम हुनुको अर्थ यी नै हुन्। पहिलो, ख्रिष्टविहीन त्यो पापमा निन्दित मानिसको उक्तम परिभाषा हो। यो ख्रिष्टमा हुने कुराको ठिक विपरीत उल्टो कुरा हो। अनि दोस्रो, इसरायलको नागरिकताबाट अलग, त्यो नै अन्य जातिहरूको सही परिभाषा हो। अन्य जातिहरूसँग परमेश्वरद्वारा दिइएको धर्म थिएन, जस्तो कि इसरायलसँग यहुदीहरूसँग थियो। तिनीहरूसँग पुरानो नियममा गएर परमेश्वर इसरायलीहरूलाई दिनुभएको प्रतिज्ञाको कुरालाई लिएर ती आफू स्वयंको निम्ति अपनाउने कुनै अधिकार थिएन, दावी गर्ने कुनै अधिकार थिएन, अनि हामीसँग पनि त्यो अधिकार छैन। परमेश्वरले ती प्रतिज्ञाहरू हाम्रो निम्ति बनाउनु भएको थिएन, त्यो खालि इसरायलीहरूको निम्ति, यहुदीहरूको निम्ति। अनि तेस्रो कुरा हामी देख्छौ, त्यो हो प्रतिज्ञाका वाचाहरूबाट परै। परमेश्वरले इसरायल राष्ट्रको निम्ति निश्चित प्रतिज्ञाहरू बनाउनु भएको थियो, जुन हामी पुरानो नियममा देख्छौ। परमेश्वरले इसरायलसँग बनाउनु भएको वाचाहरू, करारहरू अझै मान्य छ, तर अन्य जातिहरूसँग त्यसको आफ्नै निम्ति अपनाउने दावी गर्ने कति पनि अधिकार छैन। परमेश्वरले इसरायलका सन्तानहरूलाई इसरायलका मुलुकको प्रतिज्ञा गर्नुभयो, त्यो सम्पूर्ण इसरायलको, अनि तिनीहरूले कुनै दिन त्यसको पाउनेछन्, तर त्यो परमेश्वरको समयमा हुनेछ, तिनीहरूको समयमा हुने छैन। एकजना प्रचारकले यसै प्रसंगमा भनिरहेका थिए, जब म इसरायलमा थिए मैले त्यहाँ गएर पुरानो नियममा परमेश्वरले प्रतिज्ञा बनाउनु भएका आधारमा त्यो मुलुकको दावी गरिन। मैले बुझेथे कि उहाँ इसरायलीहरूसँग यहुदीहरूसँग बोलिरहनु भएको थियो, मसँग होइन, जब उहाँले त्यो करार बनाउनु भयो। उहाँले मलाई दिनुभएको प्रतिज्ञा हो युहन्ना 14:2-3 पदमा यहाँ भनिएको छ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हौ भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। अनि चौथो विशेषता देख्छौ, अन्य जातिहरूको यानि कुनै पनि ख्रिष्ट नपाइकन गुम निन्दित भएका मानिसहरूको आशा नभएका। चौथो कुरा, चौथो विशेषता, आशा नभएका। मित्र, संसारका धर्महरूमा हेर्नुहोस्, तिनीहरूसँग कुनै आशा छैन। तिनीहरूले पुनरुत्थानको प्रतिज्ञा दिन सक्दैनन् र मृत्युपछि के हुनेछ त्यसको बारेमा अति नै अस्पष्टता छन्। झुटा धर्महरूले कति पनि आशा दिँदैनन्। तिनीहरूले त्यस्तो बाधाहरू, अवरोधहरू हालिदिन्छन् कि कुनै इमानदारी मानिसले त्यसको नाग्न सक्दैन। आशा नहुने कुरा नै अन्य जातिहरूको दयनीय दुर्दशा थियो। गुमेको निन्दित मानिसको निम्ति वर्तमान जीवन नै सबभन्दा धेरै महत्वपूर्ण छ। अनि यदि उसले यहाँ पनि आनन्द, हर्ष, मोज मजाको चुकाउँछ भने मित्र, ऊ दोब्बर आशारहित हुन्, असहाय हुन्। अनि पाँचौ विशेषता हामी देख्छौ, तिनीहरू संसारमा परमेश्वर रहित थिए। यसको मतलब यो होइन कि परमेश्वर आफै स्वयंलाई हटाउनु भएको छ। मानिस उसको चुनावको कारण ईश्वर रहित छन्। ऊ अन्धकारमा बाँकी निन्दित गुमेका मानिसहरूसँग भौतारिरहेको छ। यो परमेश्वरको कारणले होइन, त्यो आफ्नै इच्छाको चुनावको कारणले हो। मित्र, म तपाईँलाई खुलाम रूपमा भन्न चाहन्छु कि यदि म आज गुमेको निन्दित मानिसको स्थितिमा भए, यो मेरो निम्ति व्यर्थ जीवन हुने थियो। मसँग कुनै आशा हुने थिएन, पछिबाट प्रतीक्षा गर्ने कुनै महिमित कुरा हुने थिएन। त्यही नै आशा रहित र परमेश्वर रहित हुनु भनेको हो। मित्र, पाउले वर्णन गरेका यो भयानक डरलाग्दो अवस्था हो, तर अहिले यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ कुनै कुराले स्थान लिनेछ। दुई अध्यायको 13 पदमा भनिएको छ, तर अब त ख्रिस्ट येशूमा तिमीहरू जो बितेका समयमा टाढा थियौ ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ। मित्र, पुरानो नियममा मन्दिरमा अर्कोपट्टि दूरीमा अन्य जातिहरूको निम्ति बेग्लै आँगन हुन्थ्यो, अनि अन्य जातिहरूलाई मन्दिरमा आउन अनुमति दिन्दथ्यो, तर तिनीहरू टाढा दूरीमा रहेको अर्को अन्य जातिको स्थानमा आँगनमा मात्र आउन सक्थे। तर अहिले ख्रिस्टमा हुने अन्य जातिहरूको निम्ति सबै कुरा बदलेको छ पूर्ण रूपमा। तिनीहरू ख्रिस्ट रहित थिए, अहिले तिनीहरू ख्रिस्टमा छन्। तिनीहरूलाई परमेश्वरबाट अलग राख्ने बाधाहरू र दूरी अहिले हटाइएको छ, तिनीहरूलाई निकटतामा नजिकमा ल्याइएको छ, अनि त्यो तिनीहरूको प्रयत्न र सद्गुणहरू योग्यताहरूद्वारा होइन तर ख्रिस्टको रगतद्वारा। के यो अति आनन्दको कुरा होइन तपाईँ म हरेकको निम्ति? आगे 14-17 भनिएको छ, किनकि उहाँ हाम्रा मेल मिलाप हुनुहुन्छ, उहाँले दुवैलाई एक बनाउनुभयो र बीचको अलग पार्ने भिन्नतालाई यानी भित्तालाई भत्काइदिनुभयो, अनि मेल मिलाप गराएर आफैमा दुईजनाबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधि विधानहरूमा भएका आज्ञाहरूको व्यवस्थालाई अर्थात शत्रुलाई आफ्नै शरीरमा मेटाइदिनुभयो, अनि क्रुसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनका निम्ति उहाँले शत्रुलाई त्यस क्रुसद्वारा नाश गर्नुभयो, अनि उहाँले आएर तिनीहरूलाई जो टाढामा थियो र उनीहरूलाई जो नजिकमा थिए मेल मिलापको सुसमाचार सुनाउनुभयो। जब तपाईँ येशू ख्रिस्टमा आउनुहुन्छ तपाईँलाई केवल शरीरमा यानि बदनमा मात्र ल्याइनु भएको छैन, तर तिनीहरूलाई त्यस स्थानमा ल्याइनु भएको छ जहाँ तपाईँ परमेश्वरको सामने अरू कुनै मानिस जस्तै समानतामा उभिन सक्नुहुन्छ। म तपाईँसँग र तपाईँ मसँग एक समानतामा उभिन्छौं। त्यसकारण आज कुनै कुराको आधारमा विश्वासीहरूको लागि अलगाव सेपरेशनको कुनै कुरा छैन। हामीलाई ख्रिस्टमा एक बनाइएका छौं। यदि तपाईँ ख्रिस्टमा विश्वासी हुनुहुन्छ भने यसले कुनै भिन्नता बनाउँदैन कि तपाईँ को हुनुहुन्छ, तपाईँ कुन जातको हुनुहुन्छ, तपाईँ कुन वर्गको हुनुहुन्छ, किनभने तपाईँ र म पूरा अनन्त कालभरि एकै साथमा हुन गइरहेका छौं। मित्र, आजकल एक आपस ख्रिस्टियनहरूको बीचमा निन्दा दोष झगडा गर्ने कुरा अति नै खराब हो। मित्र, यी अनुच्छेदहरूमा भिन्नता वास्तवमा यहुदीहरू र अन्य जातिहरू बीचको हो। प्रभु येशू ख्रिस्ट तिनीहरूको बीचमा मिलाप हुनुभएको छ। बीचको प्रखाल वा बार दुई बीचको शत्रुता तोडिएको छ। उहाँले नयाँ मानिस बनाउनु भएको छ। हामीलाई एकै साथ ख्रिस्टमा राखिएको छ। उहाँले मिलाप बनाउनु भएको छ। यसको मतलब अहिले हामी परमेश्वरसँग मिलापमा छौं र हामीले पनि एक आपसमा मिलाप राख्नुपर्छ, किनकि हामी सबै चाहे कुन वर्गको या जातिका किन नहौं ख्रिस्टमा राखिएका छौं र ख्रिस्टमा हामी एक शरीर हौं। परमेश्वरको सम्झौता गर्ने काम पहिले नै पूर्ण भएको छ। यदि तपाईँ उहाँ कहाँ आउन तयारी हुनुहुन्छ भने उहाँ तपाईँलाई ग्रहण गर्न तयारी हुनुहुन्छ। त्यसकारण सुसमाचार यसरी आएको छ, 2 कुरन्थी 5:20 अनुसार परमेश्वरसँग मिलाप गर। यदि तपाईँ मिलाप गरिनु भएको छ भने तपाईँलाई नयाँ शरीरमा ल्याइनु हुनेछ, यानि विश्वासीहरूको शरीरमा, अनि यो मण्डली कलिसिया हो, चर्च हो, अनि यसले कुनै भिन्नता पार्दैन, चाहे तपाईँ यहुदी हुनुहोस् या अन्य जाति, या तपाईँ ठूलो जातको हुनुहोस् या छोटो जातको। तपाईँको छालाको रंगले तपाईँको जातले कुनै भिन्नता बनाउँदैन। सबैजना ख्रिस्टमा एक छन्। हामी नयाँ मानिस बनाइएका छौं र हामीसँग मिलाप हुनुपर्छ। यो अनुच्छेदमा खास जोड़ चाहिँ ख्रिस्टको महिमित व्यक्तिमाथि छ। उहाँले केवल क्रुसद्वारा मिलाप मात्र बनाउनु भएन, तर उहाँलाई विश्वास गर्नेहरूलाई उहाँमा राखिएको छ र नयाँ मानिस बन्दछन्। परमेश्वरले आरम्भमा यहुदी चाहिँ अन्य जातिहरूबाट अलग पार्नु भएर भिन्नता बनाउनु भएको थियो, अनि आखिरमा यहुदीहरूले इसरायलीहरूले आत्मिक घमण्डको विकास गरे र यसले यहुदीहरू र अन्य जातिहरू बीच आपसमा घृणातिर डोर्यायो। जब यहुदीलाई र अन्य जातिलाई ख्रिस्टमा राखिन्छ, त्यहाँ मिलाप छ, त्यहाँ मिलाप छ। तर यो नयाँ स्थिति नयाँ स्थानको कारणले होइन, तर त्यहाँ केही नयाँ कुरा अस्तित्वमा आएको छ। पाउलले यसलाई नयाँ मानिसको रूपमा परिचय गराएका छन्। त्यसकारण मित्र, पाउलले कोरिन्थियनहरूलाई लेखे पहिलो कोरिन्थी 10:32 तिमीहरूले ठेस नखुवाऊ न यहुदीहरूलाई न अन्य जातिहरूलाई न त परमेश्वरको मण्डलीलाई। मण्डली चर्च नयाँ मानिस हो। यो यस्तो कुनै कुरा होइन कि अन्य जातिहरूलाई यहुदीहरूको स्थानमा ओहदामा उन्नत गराइएको छ। परमेश्वरले दुवै अन्य जाति र यहुदीलाई उच्च स्थानमा र उच्च योजनामा उन्नत गराउनु भएको छ, माथि उठाउनु भएको छ। ख्रिस्टमा उहाँले दुवैलाई ख्रिस्टमा एक बनाउनु भएको छ, एक समानतामा बनाउनु भएको छ, परमेश्वरको परिवारमा राख्नु भएको छ। मित्र, मानिसको विश्वव्यापी बन्धुता र परमेश्वरको विश्वव्यापी पिता भावको विश्वास म गर्दिन। मेरो निम्ति यो अति नै ठूलो निन्दनीय पाखण्ड सिद्धान्त हो। म विश्वास गर्दछु कि विश्वासको निम्ति सत्य बन्धुता खालि ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूमा मात्र सीमित हुन्छ। कुनै मानिस मेरो जातको, मेरो समाजको, मेरो देशको व्यक्ति हुन सक्छ, तर यदि ऊ परमेश्वरको सन्तान होइन भने ऊ मेरा दाजुभाइ होइन। तर कुनै मानिस अर्कै जातको, अर्कै समाजको होलान्, यदि ऊ परमेश्वरको सन्तान हो भने ऊ मेरो दाजुभाइ हो। हामी नयाँ पारिएका मानिस हौ, हामी ख्रिस्टमा छौं, नयाँ मानिसको रूपमा। यो नै भवन मन्दिर हो, परमेश्वरले आज निर्माण गरिरहनु भएको छ। अमित्र, अन्य जातिहरूलाई यहुदीहरूको स्थान ओहदामा माथि उठाइएको छ भन्न छोडेर हामी यो भन्न सक्छौ कि यहुदीहरूलाई अन्य जातिको स्थानमा ल्याइएको छ, किनभने दुवै यहुदी र अन्य जाति पापको उही स्थानमा स्थितिमा छन्। वास्तवमा हामी सबै पापीहरूको रूपमा, यानि आदमको सन्तानहरूको रूपमा बन्धु रहौं। रोमी 3:9 भन्छ, तब के हामीहरू उनीहरूभन्दा असल छौ? कुनै रीतिले छैनौ, किनकि पहिले हामीले यहुदीहरू र ग्रीकहरू दुवैलाई, यिनीहरू सबै पापका वशमा छन् भने दोष लगाइसकेका छौ। त्यही नै स्थितिमा हामी सबै थियौं। यहाँ उल्लेखित मिलाप अन्य जाति र यहुदी बीचको मिलापको संकेत हो। जब यहुदीहरू र अन्य जाति क्रूसमा पापीहरूको रूपमा आउँछन्, तिनीहरूलाई नयाँ सृष्टि बनाइदछ, तिनीहरू नयाँ मानिस बन्दछन्, यानि ख्रिस्टको शरीर, पवित्र आत्माको मन्दिर। मित्र, पुरानो नियममा उजाड स्थानमा हुने पवित्र वासस्थानमा टाबरनाकल पछि आउने मन्दिर खण्डहरू विभागहरूले अलगाइएको थियो। त्यो तीन विभागहरूमा प्रवेशहरूको निम्ति तीन प्रवेश ढोकाहरू थिए। पहिलो बाह्य आँगन, दोस्रो पवित्र स्थान, तेस्रो पवित्रहरूको पनि पवित्र स्थान। त्यसपछि त्यहाँ विभिन्न खण्ड विभागहरू थिए, पुजारीहरूको लागि, इसरायलीहरूको लागि, स्त्रीहरूको लागि र अन्य जातिहरूको लागि। ख्रिस्टले आफ्नो मृत्युद्वारा पर्दाको हटाउनुभयो र उहाँ बाटो, मन्दिरको बाह्य आँगन, सत्य, मन्दिरको पवित्र स्थान र जीवन, पवित्रहरूको पनि महापवित्र स्थान बन्नुभयो। अहिले हामी सिधै ख्रिस्टद्वारा पिता कहाँ आउँछौ। उहाँ कहाँ आउनेहरूलाई तिनीहरूका खाना साना विभागहरू र विभाजनहरूबाट हटाइएर ख्रिस्टमा नयाँ मन्दिरमा हालिएका छन्, जहाँ त्यहाँ कुनै अलग गर्ने विभागहरू, खण्डहरू छैन। क्रुसले अलग गर्ने पर्खाल बारलाई तोड्दछ र सुसमाचार परमेश्वरबाट टाढा हुने अन्य जातिहरू र परमेश्वरको निकटतामा हुने यहुदीहरूलाई प्रचार गरियो। ओ, कस्तो तस्विर यहाँ हामीसँग छ। दुई अध्यायको 18 पदमा भनिएको छ, किनकि उहाँद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा पिता कहाँ पुग्न पाउँछौ। मित्र, यदि याद राख्नुहोस् कि यो छोटो पद अति नै महान पद हो। यहाँ त्रिएक सम्मिलित छ, किनकि उहाँद्वारा यानी ख्रीष्टद्वारा नै हामीहरू दुवै एउटै आत्माद्वारा यानी पवित्र आत्माद्वारा पिता कहाँ यानी परमेश्वर पिता कहाँ पुग्न सक्छौ। यहुदी र अन्य जातिहरू क्रूसको फेदीमा पापीहरूको रूपमा उही एउटै स्थानमा छन्, तर ख्रीष्टद्वारा तिनीहरू दुवै परमेश्वर कहाँ जाने एउटै अधिकार छ, जुन कुनै पनि मानिसको निम्ति महिमित अवसर हो। पावलले रोमी 5 अध्यायमा स्पष्ट पार्दछन् कि विश्वासद्वारा धर्मी ठहराई हरेक मानिसहरू कहाँ उपलब्ध फाइदा हो। हामीसँग ख्रीष्टद्वारा परमेश्वर कहाँ पुग्ने जाने अधिकार छ यदि हामी विश्वासीहरू हौं भने। अनि यो अद्भुत कुरा हो, अमित्र हामीले देखिसक्यौं चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत मन्दिर निर्माणको लागि सामग्रीहरू र निर्माणको विधि। अब त्यसपछि हामी देख्छौं भवन निर्माणको अर्थ। एफिसी 2 अध्याय 19-20 भनिएको छ, यस कारण अब उसो तिमीहरू पराई र परदेशीहरू होइनौ तर पवित्र जनहरूसँग संघीय नागरिकहरू हौ र परमेश्वरका घरानाका हौ, अनि तिमीहरू प्रेतहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिष्ट आफै हुनुहुन्छ। पाउले अन्य जाति विश्वासीहरूलाई याद दिलाउँछन् कि यद्यपि तिनीहरू पराईहरू र परमेश्वरबाट टाढा अलगिए तापनि तिनीहरूको वर्तमान स्थिति स्थान अत्यन्त उत्तम छ। तिनीहरू कति पनि परदेशी पराईहरू छैनन्। तिनीहरू अहिले पवित्र जनहरूसँग संघीय नागरिकहरू हुन्। अमित्र, यी पदमा उल्लेखित पवित्र जनहरू सेन्ट पुरानो नियमका पवित्र जनहरूको संकेत होइन। अन्य जाति विश्वासीहरू नयाँ नियम यहुदी पवित्र जनहरूसँग यानी ख्रीष्टको शरीरको अन्य सदस्यहरूसँग संघीय नागरिकहरू हुन्। तिनीहरू परिवारका हुन्, नोकरहरूको रूपमा होइनन् तर परमेश्वरको परिवारको सदस्यहरूको रूपमा। तिनीहरू उहाँका सन्तानहरू हुन्। पहिलो युहान 2 अध्याय 12 पदमा भनिएको छ, हे साना नानी हो, म तिमीहरू लेख्दछु किनभने उहाँको नाउँका नाउँमा तिमीहरूका पापहरू तिमीहरूलाई क्षमा भएका छन्। हामी साना नानीहरू हौ। यो नयाँ सम्बन्ध हो, जुन सम्बन्ध पुरानो नियममा बिरानो थियो। अरू त के, दाउद जो परमेश्वरको आफ्नै इच्छा अनुसारका मानिस थिए उसलाई दोस्रो समुएल 7 अध्याय 8 पदमा भनिएको छ, मेरो दास दाउद। अनि गन्ती 12 अध्याय 7 पदमा परमेश्वरले मूसालाई मेरो सेवक दासको रूपमा सम्बोधन गर्नुभएको छ। अहिले यहाँ उल्लेखित नागरिक इसरायलमा वा यो पृथ्वीको यरूसलेमको नागरिक होइन, तर यो स्वर्गीयमा हुने नागरिकता हो। फिलिपी 3 अध्याय 20 पदमा भनिएको छ, किनकि हाम्रो नागरिकता स्वर्गीयमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशु ख्रीष्टको बाटो हेर्दछौ। यो वर्तमान समयमा हामी स्वर्गीयका हौं। अनि पद 20 पहिलो खण्डमा भनिएको छ, अनि तिमीहरू प्रेरितहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ। यो महत्वपूर्ण कुरा हो। यसको मतलब यो होइन कि प्रेरितहरू र अगम वक्ताहरू जग थिए, तर तिनीहरूले त्यो जगको व्यक्तिगत रूपमा बसाले। प्राचीन मण्डलीले यसको शिक्षा प्रेरितहरूको सिकाइएको शिक्षामा सिद्धान्तमा बनिरहेका थिए। प्रेरित 2 अध्याय 42 पदले भन्छ, तिनीहरू प्रेरितहरूका शिक्षामा दृढतापूर्वक लागिरहे। अनि पद 20 अन्तिम खण्डमा भनिएको छ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रीष्ट आफै नै हुनुहुन्छ, त्यसले यो प्रकट गर्दछ कि ख्रीष्ट ढुङ्गा चट्टान हुनुहुन्छ जसमा चर्च बनाइएको छ। पाउले यसको अति नै स्पष्ट पार्दछन् पहिलो कोरन्ती 3:11 पदमा, किनकि त्यस बसालेको जगलाई छोडेर जो येशु ख्रीष्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। पत्रुसले यसको बारेमा यसरी भन्छन् पहिलो पत्रुस 2 अध्याय 6-8, यसकारण पवित्र शास्त्रमा यो पनि पाइन्छ, हेर म सियोनमा एउटा चुनिएको बहुमूल्य मुख्य कुना ढुङ्गा राख्दछु अनि जसले उसमाथि विश्वास गर्दछ ऊ कुनै रीतिले शर्ममा पर्ने छैन। यसकारण तिमी विश्वास गर्नेहरूका निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ, तर ती आज्ञा नमान्नेहरूका निम्ति जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे त्यही नै कुनाको शिर भयो। अनि एउटा ठेस लाग्ने ढुङ्गा र एउटा ठक्कर खाने चट्टान भयो तिनीहरूका निम्ति जो आज्ञाकारी नहुनाले वचनमा ठेस खान्छन् त्यसैका निम्ति तिनीहरू ठहराइएका पनि छन्। यहाँ नोट गर्न महत्वपूर्ण कुरा यो हो कि पत्रुसले भन्छन् कि प्रभु येशु त्यो मुख्य कुनाको ढुङ्गा हुनुहुन्छ। त्यसकारण प्रभु येशुको यो कथनको तात्पर्यको पत्रुसले बुझे जब उहाँले भन्नुभयो मती 16 अध्याय 18 पदमा अनि म तिमीलाई भन्दछु तिमी पत्रुस छौ अनि यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। येशु आफू स्वयंको बारेमा कुरा गरिरहनु भएको छ। उहाँ त्यो चट्टान हुनुहुन्छ जसमाथि चर्च बनाइएको छ। प्रेरितहरू र अगमवक्ताहरूको जग राखेर रा, ख्रीष्ट चाहिँ मुख्य कुनै ढुङ्गा चट्टान हुनुहुन्छ। अनि पद 21 र 22 भनिएको छ जसमा सारा भवन तम्म मिलेर प्रभुमा एउटा पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ जसमा तिमीहरू पनि आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिन्दै जान्छौ। पाउल चर्चलाई मन्दिरको रूपमा बोलिरहेका छन् जुन हालमा निर्माण हुँदैछ। हाँ मित्र, चर्च आज निर्माणमा छ अनि यो पूरा गरिनेछ एक दिन। पद 21 अन्तिम खण्डमा भनिएको छ पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ। यसले यो तथ्यको पक्का गर्दछ यो अझै पूरा निर्माण गरिसकिएको छैन अनि बनावट पनि बेग्लै छ। यो मन्दिर बढ्दै जाँदैछ। परमेश्वरले मरेका मृत्यु सामग्रीलाई यानि पाप र अधर्ममा मरेका मानिसहरूलाई लिइरहनु भएको छ र यसलाई जीवन दिइरहनु भएको छ। जीवित नयाँ जन्मका चट्टानहरू जीवित मन्दिरमा बढ्दै जाँदैछन्। जस्तो कि सुलेमानको मन्दिर ह्याम्मरको बिना आवाज बनाइएको थियो त्यसरी नै पवित्र आत्माले चुपचाप रूपमा मृत पापी नवजन्मद्वारा जीवित मन्दिरमा राख्नुहुन्छ। यसलाई पवित्र मन्दिर भनिएको छ। यो पवित्र छ किनभने पवित्र आत्मा त्यहाँ रहनुहुन्छ। पवित्र आत्माको बप्तिस्माद्वारा उद्धार पाउने पापीलाई प्रभुमा राखिन्छ। पवित्र आत्मा हरेक विश्वासीमा रहनुहुन्छ। चर्च मण्डली जुन ख्रीष्टको शरीर हो त्यो परमेश्वरको आत्माद्वारा स्थायी वासस्थान हो। जब विश्वासीहरू भवनमा आराधना गर्न आउँछन् पवित्र आत्मा उपस्थित हुनुहुन्छ। त्यस अर्थमा परमेश्वर त्यस भवनमा हुनुहुन्छ। तर जब हरेक विश्वासीहरूले चर्च भवनलाई छोड्छन् परमेश्वरले त्यसको पनि छोड्नुहुन्छ। परमेश्वर कुनै चर्च भवनमा रहनुहुन्न। आज परमेश्वर विश्वासीहरूमा रहनुहुन्छ, चर्च भवनमा होइन। परमेश्वर कहिले पनि मानिसको हातले बनाएको भवनमा बस्नुहुन्न। अमित्र, मन्दिरको रूपमा चर्चको उद्देश्य पृथ्वीमा परमेश्वरको महिमा र उपस्थितिको प्रकट गर्नु हो। जब विश्वासीहरू चर्चमा एकट्ठा भेला हुन्छन् विश्वासमा त्यस्तो प्रभाव पारिनु पर्दछ कि यो युगमा पनि परमेश्वर उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ। संसारले यो कुराको महसुस गर्नुपर्छ कि परमेश्वर चर्च सेवामा पाउन सकिन्छ। मेरो प्रश्न हो के उहाँ पाइनुहुन्छ? सम्भव धेरै मानिसहरू चर्चमा आकर्षित हुने थिए यदि तिनीहरू यो कुरामा निश्चय भए कि परमेश्वर त्यहाँ उपस्थित हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउ।
1: दाई, आजको अध्ययनपछि चाहिँ मेरो मनमा एउटा ठूलो परिवर्तन आएको छ। मैले पहिले मानिसहरूलाई उनीहरूको पृष्ठभूमि, अवस्था वा पहिचान अनुसार फरक फरक रूपमा हेर्ने गरेको हुन सक्छु, तर आज मैले बुझे ख्रीष्टमा हामी सबै एक हौं।
2: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झायो कि पहिले हामी ख्रीष्टबाट टाढा थियौं, आशाबाट टाढा, परमेश्वरबाट टाढा र उहाँका प्रतिज्ञाहरूबाट पराइजै थियौं, तर अब ख्रीष्टको बलिदानद्वारा हामी नजिक ल्याइएका छौं।
1: साच्चै नै भाइ, अनि ख्रीष्ट स्वयं चाहिँ हाम्रो शान्ति हुनुहुन्छ।
2: बिल्कुलै भाइ, उहाँले मानिसहरू बीचको विभाजनको पर्खाल भत्काउनुभयो, क्रूसद्वारा हामीलाई परमेश्वरसँग मेल गराउनुभयो र एक नयाँ मानिसको रूपमा जोड्नुभयो।
1: त्यसैले अब तपाईँ को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर केवल तपाईँको जात, भाषा, ठाउँ वा सामाजिक अवस्थाले चाहिँ दिँदैन। ख्रीष्टमा मेरो सबैभन्दा ठूलो पहिचान भनेको म परमेश्वरको परिवारको सदस्य हुँ भन्ने रहेछ।
2: धेरै राम्रो भाइ, यही सत्य आज हामीले आफ्नो जीवनमा लागू गर्नुपर्छ। यदि हामी सबै ख्रीष्टमा एक हौं भने मण्डलीमा भेदभाव, घमण्ड र विभाजनको ठाउँ हुनुहुँदैन। हामीले एक अर्कालाई सम्मान गर्नुपर्छ, प्रेम गर्नुपर्छ, क्षमा गर्नु

0: पञ्चायत सुने, बौद्धल र गणतन्त्र भोगे, तर देश र जनताको निस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटे, न त अरू कोही। त्यसैले भन्न मन लाग्यो, लुट नसके लुट कान्छा, लुट नसके लुट, अरू देशमा पाइँदैन, नेपालमै हो छुट।
1: एउटा छोरो छ, हाम्रो अवस्था गर्दैन।

0: सकेको भन्यो भने डिग्री पास गरेछ, पैसा त कमाउनु छैन, होइन यस्तो पाराले जिन्दगी चल्छ?
1: गर्न त खोजिराखेको हो नि, अस्ति पनि काम गरेको दुई महिनाको सौरी पैसा दिएन, जस लुटेर भएन।

0: இளம்பு பிரேக் டைம்.
1: ए बाबु हतियार छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको।
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: This is your radio. This is LMFM 89.6 MHz. 89.

मसँग एउटा गति र गुफ्ट किन्ने पैसा पनि थिएन, जुन मेरो साथीहरूको अगाडि यस्तो जाबो घडी दिएर मेरो बेइज्जत गर्न खोजेको। सक्छौ भन्ने इज्जत गर।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: हेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: You are listening to LOFM 89.6 MHz.
6: 89.6 MHz.
5: MHz.

Time check. It's 9 AM. अहिले बिहानको 9 बजेको छ।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रसुवा भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। पार्टी पुनर्गठनको मुद्दा थाती राष्ट्रिय प्रतिनिधि बैठक परिषदको आह्वान। तिहत्तर जिल्लाका 6132 वडामा कांग्रेसको अधिवेशन सम्पन्न। नेपाल चीन बीच ताक्लाकोटमा छलफल। हिमताल जोखिम अध्ययनमा पहल गर्ने सहमति। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क सरकारले दशैं अगाडि नै पुननिर्माण गर्ने। चुनावको अन्तिम दिन रूसमा 1600 बढ़ी ड्रोन आक्रमण। मास्कोमा 2 जनाको ज्यान गयो। र जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदमा महिला भलिबलमा नेपालको पहिलो जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय अपाङ्गता एकता केन्द्र नेपालले जलवायु अनुकूल सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। युरोपियन युनियनको सहयोगमा आयोजित कार्यक्रममा चौतारा सागा चौगडी नगरपालिकाका विभिन्न शाखा, नगर स्तरीय अपाङ्गता समन्वय समिति र सरकारवालाहरूको सहभागी रहेको थियो। कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ नेपालका पूर्व अध्यक्ष डाक्टर वीरेन्द्र राज पोखरेल र त्रिभुवन विश्वविद्यालयका प्रधान अध्यापक डाक्टर मदन सिग्देल जलवायु परिवर्तन तथा अपाङ्गता अधिकारका विषयमा अभिमुखीकरण गर्नुभएको थियो। नगर सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर 14-13 वडा अध्यक्ष रामप्रसाद गौतमले कार्यक्रमले स्थानीय नीति निर्माणमा सहयोग पुग्ने बताएका छन्। कार्यक्रममा नगरपालिकाको प्रशासनिक भवन अपाङ्गता मैत्री नभएको विषय उठेपछि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको थियो। विपद व्यवस्थापन शाखाका चिरञ्जीवी कटेलले पनि विपदमा बहुसरकारको विषय भएकाले जोखिम न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको पनि बताएका छन्। केन्द्रका अध्यक्ष टीकाराम पराजुलीले बलेफी र 12 विषयमा समेत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1436 जना पुगेको छ। नेपाल प्रहरीको अनुसार रसुवा, नुवाकोट, धादिङ, चितुवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका छन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 जनाको शव व्यवस्थापन गरिएको छ। पहिचान नभएको शवको विवरण प्रहरीको वेबसाइटमा पनि राखिएको छ। नेकपा एमालेमा तातेको पार्टी पुनर्गठनको बहसलाई तत्कालका लागि थाती राखिएको छ। हिजो आइतबार बसेको सचिवालय बैठकले पुनर्गठनको मुद्दा थाती राख्दै राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउने निर्णय गरिएको हो। बैठकले निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरिएको उपमहासचिव लेखराज भट्टरले जानकारी दिनुभएको हो। उपाध्यक्ष पद थापा र महासचिव शंकर पोखरेलका दुवै प्रतिवेदनलाई एकीकृत गरेर तयार गरेको साँझ प्रतिवेदन सचिवालयले स्वीकार गरेको छ। आजदेखि एमालेको केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको बैठकको एजेण्डा आज बिहान सचिवालयले गर्ने तयारी उपमहासचिव भट्टराईले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशनको अन्तर्गत वडा अधिवेशन सक्रिय प्रक्रिया देशैभर उत्साहजनक रूपमा अगाडि बढ़ेको छ। केन्द्रीय कार्य समितिको निर्णय अनुसार असोज 16 गतेदेखि 19 गतेसम्म महाधिवेशनको पूर्व तयारी शुरू जारी। वडा अधिवेशनको दोस्रो दिन आज हिजो 4 गतेसम्म 73 जिल्लाका 6132 वडामा निर्वाचन कार्य सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुसार ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश जिल्लामा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन सम्पन्न गरेको छ। असोज 3 गतेबाट शुरू भएको यो प्रक्रियामा सहभागी प्रतिनिधिहरूले निकै उत्साहजनक साथ आफ्नो मत जाहेर गरिएका छन्। नेपाल चीनको सिमाना क्षेत्रमा रहेका सम्भावित हिमतालहरूमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि चीनी भूभागमा रहेका पाँचवटा हिमतालको प्राविधिक अध्ययन गर्न दुवै देशका पाँच स्थानीय अधिकारीहरूले पहल गर्ने सहमति जनाएको छ। चीनको तकलाकोटमा हालै भएको छलफलमा तकलाकोटबाट नेपालतर्फ पर्न सक्ने जोखिम, सीमा व्यवस्थापन, व्यापार र पूर्वाधारका विषयमा छलफल गरिएको छ। छलफलमा चीनी हिमाल क्षेत्रमा रहेका हिमतालको अवस्थाका बारेमा प्राविधिक टोली मार्फत अध्ययन गराउन आफ्नो संघीय सरकारसँग पहल गर्ने सहमति भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलनाथ गुरागाईले जानकारी दिनुभएको छ। उहाँको अनुसार सम्भावित हिमताल विस्फोट वा अन्य प्राकृतिक जोखिमका कारण हुम्लाको हिल्सा किटल लगायतका सीमा क्षेत्रमा प्रभावित हुन सक्ने भएकाले हिमतालको अवस्था, पानीको मात्रा, जोखिम सम्भावना र त्यसबाट बढ्न सक्ने सम्भावनाका बारेमा प्राविधिक अध्ययन आवश्यक रहेको पनि विषय उठाएको थियो। ताक्लाकोटका स्थानीय अधिकारीहरूको पहलमा भएको छलफलमा नेपालतर्फबाट चीनिया भूभागमा रहेका लेक राक्षस, त्यसै गरी लेक मानसरोवर, गोन्जुका अबुआ र सिरिम लगायतका विभिन्न तालका बारेमा जानकारी समेत गराएको छ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुर्सिम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प तीनमा उनीहरू बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेपछि दुवैजना सम्पर्कविहीन भएका थिए र खोजी र उद्धार टोलीले उनीहरूको शव करिब 7 फीट गहिरो हिउँमुनि पुरिएको अवस्थामा फेला पारिएको छ। अभियानमा आयोजक कम्पनी मकाउ एडभेन्जरका प्रबन्ध निर्देशक मोहन लम्सालका अनुसार खराब मौसमका बीच गुहा र शेर्पा क्याम्प दुईबाट क्याम्प तीनतर्फ फर्किएका थिए। त्यसै गरी उनीहरू बसेको टेन्टमाथि हिमपहिरो खसेको र अभियानमा सहभागी अन्य 6 जना पर्वतारोहीले भने मौसम बिग्रिएपछि क्याम्प दुईबाटै फर्किएको थियो। उनीहरू सुरक्षित रहेको पाएको छ र दुवैजनाको अन्तिम पटक शनिबार राति सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन नसकेपछि उद्धार टोली क्याम्प तीनमा पुगेका थिए। टोलीले खोजी गर्दा दुवैजनाको शव हिउँमा पुरिएको अवस्थामा फेला पारिएका छन्। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त भएको परेको सड़क सम्पर्कलाई आगामी 10 अगाडि नै पुननिर्माण र पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको विषय समयमा नागरिकहरूले आवत जावतका लागि र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा आयात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अगाडि नै अस्थायी रूपमा भए पनि यातायात सेवा सञ्चालन तुरन्तै गर्नका लागि निर्देशन समेत दिनु भइसकेको छ र यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन कुनै पनि नदिने प्रतिबद्धता व्यक्त गरिसकेको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात रूपमा खटिरहेका छन्। बंगालको खाड़ीमा विकसित हुन सक्ने चक्रवात समुद्री आदिको कारण बिहिबारदेखि 4 दिनसम्म नेपालमा भारी वर्षाको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रका जल तथा मौसम विज्ञान विभागका सहप्रबन्धक विनोद पोखरेलले भारी वर्षाको सम्भावना लगभग पक्का भएको जस्तै देखिएको बताएको छ र बिहिबारदेखि सोमबारसम्म 8 गतेदेखि 12 गतेसम्म भारी वर्षाको सम्भावना रहेको छ। एलम्बु खबरमा अब विदेशको खबर। रूसको संसदीय चुनावको अन्तिम दिन आइतबार युक्रेनले मस्को र आसपासका क्षेत्रमा 1,600 भन्दा बढ़ी ड्रोन आक्रमण गरेको रूसी अधिकारीहरूले बताएका छन्। तीमध्ये करिब 450 ड्रोन मस्कोतर्फ लक्षित रहेको दावी गरेको छ। रूसी अधिकारीहरूको अनुसार ड्रोन आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको र मृत्यु हुनेमा 44 वर्षीय महिला र 1 वृद्ध पुरूष रहेको पनि बताएका छन्। निलम्बो खबरमा अब खेल खबरमा जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिजस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। हिजो भएको वर्गीकरणको चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेटमा 25-16 र तेस्रो सेट 25-20 जितेको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रसुवा भटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1,436 जना पुग्यो। पार्टी पुनर्गठनको मुद्दा थाती राखी राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आह्वान। 73 जिल्लाका 6,132 वडामा कांग्रेसको अधिवेशन सम्पन्न। नेपाल चीन बीच ताकलाकोटमा छलफल, हिमताल जोखिम अध्ययन गर्न पहल गर्ने सहमति। बाढ़ीले क्षतिग्रस्त सड़क दशै अगाडि नै पुननिर्माण गरिने। चुनावको अन्तिम दिन रूसमा 1600 भन्दा बढी ड्रोन आक्रमण, मस्कोमा 2 मृत्यु। र जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद महिला भलिबलमा नेपालको पहिलो जीत। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारको साथमा मध्याह 12 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकिस्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: बा,
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: हेलम्बु FM 89.6 MHz।

0: Kalumbu FM 89.6 MHz.
1: मिलन फिल्म्स प्रालीको गौरवमय प्रस्तुति

0: இளம்பு பிரேக் டைம்.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको. एम्बुलेन्स एम्बुलेन्स हेलो लगिहाल लगिहाल.
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त अब.
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रस

0: पथबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।

0: Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो.
1: तपाईँ हेर्दै हुनुहुन्छ बज्र मोक्तान अफिसियल युट्युब च्यानल.

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-5164। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: You are listening to Hello FM 89.6 MHz.

0: सँगसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-13-27।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दाई 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
9: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ छ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
8: किन?
9: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
8: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
9: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
8: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
9: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
10: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
11: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
12: हाम्रा सेवाहरू:
11: स्टेशनरीका सम्पूर्ण सामानहरू,
12: फोटोकपी प्रिन्ट,
11: कलर प्रिन्ट,
12: पीवीसी आईडी कार्ड,
11: सबै प्रकारका खेलकुद सामग्रीहरू,
12: सबै तहको तथा विभिन्न पुस्तकहरू,
11: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
12: ट्रफी,
11: मायाको चिनो,
12: मेडल,
11: फ्रेम,
12: जर्सी सेटहरू तथा प्रिन्ट,
11: सब्लिमेसन प्रिन्ट,
12: जर्सी प्रिन्ट,
11: कस्टमाइज कप प्रिन्ट,
12: मेटल फोटो प्रिन्ट।
11: प्रोप्राइटर
12: प्रकाश श्रेष्ठ,
11: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
12: कन्ट्याक्ट नम्बर 9841924274।
11: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनाऊ।
13: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।

0: हेल्थ सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
1: Elambu FM 89.6 MHz

0: இளம்பு பிரேக் டைம்.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिन्ता बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
0: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back. Return back.
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
8: हो नि हुलाकमा जाऊ न,
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
6: LMBFM 89.6 MHz।

0: இளம்பு பிரேக் டைம்.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली एकमा 39 जना मृत फेला। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटिमा पेश हुने। सिंहबीच ताक्लाकोटमा छलफल, हिमताल जोखिम अध्ययनमा पहल गर्ने सहमति। बिहिबारदेखि भारी वर्षा हुने, सतर्कता रहनका लागि सुझाव। घटेको सिबाडीले क्षतिग्रस्त सड़क दशैं अगाडि नै पुननिर्माण हुने। चीनको गाङदिङमा कपड़ा कारखानामा आग लागि हुँदा 8 जनाको मृत्यु। जापानमा जारी 20 एसियाली खेलकुदमा पुरूष कबड्डीमा नेपाल पराजित। लम्बो खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको लिसाङको पाखर गाउँपालिकाका स्वास्थ्य शाखाको आयोजनामा दुई दिने नियमित खोप कार्यक्रम समीक्षा तथा सूक्ष्म योजना अध्यावधिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्र सञ्चालित हुँदै आएको नियमित खोप कार्यक्रमको प्रगति, प्रभावकारिता, सेवा पहुँच तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीको समीक्षा गर्दै आगामी दिनमा खोप सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले गोष्ठी आयोजना गरियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नियमित खोप कार्यक्रमको प्रगति, लक्षित बालबालिकाको पहुँच, खोप सेवाको अवस्था तथा सेवा प्रवाहका क्रममा देखिएका समस्या र सुधारका उपायबारे छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो। यसै गरी गाउँपालिकाको स्वास्थ्य संस्थासँग सम्बन्धित सूक्ष्म योजना अध्यावधिक गर्दै आगामी योजनाका विषयमा समेत विस्तृत छलफल गरिएको थियो। गोष्ठीमा गाउँपालिकाका अध्यक्ष मिठुदेवी लामा तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू को पनि सहभागिता रहेको थियो। सहभागिता कार्यक्रमहरूले स्वास्थ्यकर्मीहरूले खोप कार्यक्रम सञ्चालनका क्रममा प्रभाव अनुभव, समस्या तथा आगामी दिनमा सेवा प्रभावकारी बनाउन आवश्यक सुझाव समेत प्रस्तुत गरिएका थिए। गोष्ठीबाट प्राप्त सुझाव र अध्यावधिक गरिएको सूक्ष्म योजनाले गाउँपालिकामा नियमित खोप सेवालाई थप प्रभावकारी, व्यवस्थित र सबै लक्षित बालबालिकालाई पहुँचमा पुर्याउन सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा बाढ़ीले 39 जनाको मृत्यु भएको पुष्टि भएको छ। गत भदौ 10 भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 39 जनाको मृत्यु भएको, आयोजनामा अझै पनि 439 जना बेपत्ता भएका छन्। विनाशकारी बाढ़ीले आयोजना स्थलमा व्यापक क्षति पुर्याएको छ। आयोजनामा नेपाली, कोरियाली, चिनिया र भारतीय सहित करिब 1,433 जना जनशक्ति कार्यरत रहेका थिए। ती मध्ये हालसम्म 877 जनाको उद्धार गरिएको छ भने 78 जना सम्पर्कमा आइसकेका छन् र बाँकी सम्पर्कविहीन रहेका 439 जनाको कार्य निरन्तर जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कोरियाली विज्ञहरूको टोली तथा खोजी कार्यका लागि तालिम प्राप्त कुकुर तथा पर्वतारोही उद्धार टोली समेत खटिएको छ। नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा पेश गर्ने निर्णय गरिएको छ। आज च्यासल स्थित पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले सो निर्णय गरिएको। बैठकपछि नेकपा एमालेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ। उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदन लगायतका विषयहरू पनि समावेश गरिएको छ। नेपाल चीन सीमा क्षेत्रमा रहेका सम्भावित हिमतालहरूबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि चिनिया भूभागमा रहेका 5 हिमतालको प्राविधिक अध्ययन गर्न दुवै देशका स्थानीय अधिकारीहरूले पहल गर्ने सहमति भएको छ। चीनको ताक्लाकोटमा हालै भएको छलफलमा हिमतालबाट नेपालतर्फ पर्न सक्ने जोखिम, सीमा व्यवस्थापन, व्यापार तथा पूर्वाधार लगायतका विषयमा छलफल भएको छ। छलफलका क्रममा चिनिया हिमालय क्षेत्रमा रहेका हिमतालको अवस्थाका बारेमा प्राविधिक टोली मार्फत
सम्बद्ध अध्ययन गराउन आफ्नो संघीय सरकारसँग पहल गर्ने सहमति भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुणागाईले जानकारी दिएको छ। उहाँको अनुसार सम्भावित हिमताल विस्फोटक र अन्य प्राकृतिक जोखिमका कारण हुम्लाको हिल्सा किट लगायतका सीमा क्षेत्रमा प्रभावित हुन सक्ने भएकाले हिमतालको अवस्था पानीको मात्र जोखिमको सम्भावना र त्यसबाट पर्न सक्ने प्रभावका बारेमा प्राविधिक अध्ययनको आवश्यक रहेको पनि विषय उठाएको छ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुर्सेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोहीको ज्यान गएको छ। शनिबार राति मनास्लु क्याम्प तीनमा उनीहरू बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेपछि दुवैजना सम्पर्कविहीन भएका थिए। खोजी तथा उद्धार टोलीले उनीहरूको शव करिब 7 फिट गहिरो हिउँमुनि पुरिएको अवस्थामा मृत फेला पारिएको थियो। भटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क सम्पर्कलाई आगामी दशैं अगाडि नै पुननिर्माण र पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा आवश्यक र यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। बंगालको खाड़ीमा विकसित हुन सक्ने चक्रवात समुद्री आँधीको कारण बिहिबारदेखि 4 दिनसम्म नेपालमा भारी वर्षाको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्रबन्ध निर्देशक विनोद पोखरेलले भारी वर्षाको सम्भावना लगभग पक्का भएको जस्तै देखिएको पनि बताएको छ। बिहिबार सोमबारसम्म 8 गतेदेखि 12 गतेसम्म भारी वर्षाको सम्भावना रहेको पनि बताएका छन्। खबरमा विदेशको खबर। दक्षिणी चीनको ग्वाङदिन प्रान्त स्थित फोसान शहरमा रहेको एक कपड़ा कारखानामा आग लागि हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूको अनुसार आइतबार दिउँसो करिब 3 बजे कारखानामा आग लागि भएको थियो। आग लागेपछि उद्धार तथा राहत कार्य तत्कालै शुरू गरिएको छ। खेल खबरमा नेपाल पुरूष कबड्डी टोलीले जापानमा जारी विश्व एसियाली खेलकुद थाइल्याण्ड संघको हारसँग यात्रा शुरू गरेको छ। तोकाई सिटिजन जिन्यानजीमा आज भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पिएको छ। दुवै हाफमा परेको नेपाल 59-48 अंकले पराजित भएको छ। पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कड़ा चुनौती दिएको थियो तर पहिलो हाफ सकिँदा नेपाल 24-28 थियो पछि पर्यो र दोस्रो हाफमा 4 अंकले पछि हार्दै नेपालले शुरूआत गरेको छ। दोस्रो हाफमा नेपाल पुनरागमन गर्ने आशा गरे पनि सफल भएन र दोस्रो हाफमा पनि थाइल्याण्डले आक्रमक शैलीलाई नेपाललाई रोक्न असफल भयो र दोस्रो हाफमा थाइल्याण्डले 31 अंक जोड्दा नेपालले जम्मा 24 अंक मात्र बनाएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रसुवामा निर्माणाधीन माथिले त्रिशुली एकमा 39 जना मृत फेला। पार्टी पुनर्संगठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटिमा पेश हुने। सिमबीच ताग्लाकोटमा छलफल, हिमताल पहिरोको अध्ययनमा पहल गर्ने सहमति। बिहिबारदेखि भारी वर्ष हुने, सतर्कता रहनका लागि आग्रह। बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अगाडि नै पुननिर्माण गर्ने। चीनको ग्वाङदोङमा कपड़ा कारखानामा आग लागि हुँदा 8 जनाको मृत्यु। र जापानमा जारी विश्व एसियाली खेलकुदमा पुरूष कबड्डी नेपाल पराजित। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ बिदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुरोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: New Avaliku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Avaliku Hotel and Restaurant Private Limited. Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalcho. Email hotelavaliku@gmail.com. Contact 011-620-326-9860-982293. New Avaliku Hotel and Restaurant Private Limited. Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalcho.
6: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
8: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elembu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elembu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा फ्याम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर सदाको बसाईमा जे आज पनि तपाईँहरूको माझमा कार्यक्रम प्रस्तुता हाइसिंह तामाङ अनि प्राविधिक मित्र राघव तामाङ हामी तपाईँहरूको माझमा जोड़िसकेका छौं। कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ यति बेला तपाईँहरूले। यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हाम्रो यस रेडियोको माध्यम अनि रेडियोको फ्रिक्वेन्सीलाई तपाईँहरूले काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट रेडियोको माध्यमबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरूले हामीलाई हेलम्बा एफएमको अफिसियल फेसबुक पेजबाट विश्वभरका जुनसुकै स्थान अनि जुनसुकै कुना कन्दरामा रहेर पनि तपाईँहरूले आफ्नो मोबाइलको हात हातमा मजाले हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र सुन्दै आइराख्नु भएको छ र सुनेर साथ दिँदै हुनुहुन्छ। र विशेष गरी कार्यक्रम टक टू हेलम्बो हरिएको साथको स्वादिन आउने गर्दछ। तपाईँहरूले यस प्रोग्रामलाई आइतबार बाहेक अन्य दिनहरूमा दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बो सुन्न सक्नुहुनेछ। कार्यक्रम टक टू हेलम्बोमा तपाईँहरूको रोजाइमा रहेका तपाईँहरूकै निम्ति हामीले गीत बजाउने गर्दछौ। यदि तपाईँहरू पनि आफूले मनपर्ने गीतहरू आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ, साथी संगी इष्टमित्र सबैजनामा सुनाउन चाहनुहुन्छ भने यो बसाईमा कार्यक्रममा जोडिन सक्नुहुनेछ। मित्र, यो दिउँसोको समय छ, तपाईँहरूलाई नेपाली गीत मन पर्न सक्छ, हिन्दी गीत मन पर्न सक्छ, तामाङ गीत मन पर्न सक्छ, लोकदोहोरी गीतहरू मन पर्न सक्ला, आधुनिक गीतहरू मन पर्न सक्ला, डान्सिङ गीतहरू मन पर्न सक्ला, पप गीतहरू, डीजे गीतहरू, जुनसुकै विधाका गीतहरू मन पर्न सक्छ। हरेक मान्छेको हरेक सोचाइ हुन्छ, प्रत्येक व्यक्तिको आफ्नो सोच अनि आफ्नो भावना अनि मनोकांक्षा हुन्छ। सो कारणले तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस बसाईमा कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गरेर गीत रोज्नु पर्ने हुन्छ। श्रोता, यो दिउँसोको समय एकदमै खुल्ला मौसम छ यति बेला, होइन, धेरै चर्को घाम पनि छैन, मौसम एकदमै सफा छ, क्लिन छ, मजाले शान्त शिरशिर हावा पनि चलिरहेको छ, एकदमै रमणीय। विस्तार विस्तार दशैं लाग्यो आयो भन्ने खालका चाहिँ वातावरण बन्दैछ। पक्कै पनि गाउँ गाउँमा एकदमै खुसियाली छाउँदैछ बिस्तारै। यो दिउँसोको समय ओकाली ओह्राली भुन्ज्याङ चौतारी देउराली आफ्नै पाखा पदेर ओकाली ओह्राली विभिन्न कार्यतिर बिजी व्यस्तता हुनुहुन्छ। धेरैजना श्रोताहरू यति बेला कतिपय श्रोताहरू खेतबारीको कामतिर बिजी व्यस्तता हुनुहुन्छ, कतिपय श्रोताहरू यति बेला उकाली ओह्राली मजाले आफ्नो काम गर्दै हुनुहुन्छ होला, बगान जंगलमा घाँस दाउरा सेउला लगायतका अन्य विविध कार्यहरू गर्दै हुनुहुन्छ होला। कतिपय श्रोताहरू व्यापार बिजनेसमा व्यस्त हुनुहुन्छ, कतिपय श्रोताहरू खानपिन गरेर एकछिन आराम गरौं भनेर मजाले बसिराख्नु भयो होला। कतिपय साथीहरू यति बेला गृह कार्य गर्दै हुनुहुन्छ, कतिपय साथीहरू आराम गर्दै हुनुहुन्छ होला। यानि कि जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टा हामी सँगै रहनु होला है श्रोता। तपाईँ हामी मजाले रमाइलो गर्नुपर्छ, अबको एक घण्टा हामी तपाईँहरूकै निम्ति रहने नै छौ, तपाईँहरूसँगै रम्नेछौं, रमाउनेछौं, तपाईँहरूको रोजाइमा रहेका मिठा मिठा अनि रमाइलो गीतहरू सुन्नेछौं, बजाउनेछौं, साथीहरूलाई सुनाउनेछौं। त्यसको लागि भने कार्यक्रममा कल गर्नका लागि नम्बर खुल्ला गरिसकेका छौं हामीले। यदि तपाईँहरू कार्यक्रममा गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 मा कार्यक्रममा कल गरेर गीत रोजाइमा पार्न सक्नुहुनेछ भने हेलम्बा एफएमको अफिसियल फेसबुक पेजमा तपाईँहरूले कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्टहरू पनि वाचरण गर्नेछ, कमेन्टहरू पनि हामी अनेर गर्ने रहेछौ। श्रोता, यदि तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने तपाईँहरूले आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँले सर्च गर्नुहोस् हेलम्बा एफएम 89.6 MHz। यति सर्च गर्नुभयो भने विश्वको तपाईँहरूले जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बा एफएम मजाले सुन्न पाउनुहुनेछ र सुन्न सक्नुहुनेछ। उक्त कार्यमा तपाईँहरू सहभागिता जनाउँदै गर्नुहोला यही आग्रह गर्न चाहन्छु। कार्यक्रममा गीत रोज्नका लागि नम्बर छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी हाम्रै रोजाइमा रहेका गीत राख्छौं, गीत पछि आउनेछौं तपाईँहरू भने लम्बा फ्याम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। आफ्नै गाउँ आफ्नै ठाउँ फर्की आइपुगे पनि यो मिठो रमाइलो गीत हामीले राखिसकेका छौँ। गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु, आउन सक्नुहुनेछ। पालो तपाईँहरूको नै हो। कार्यक्रममा गीत रोजाइमा पार्नका लागि नम्बर 98 60 52 55 25 कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि आफूले मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ यो बसाइमा। र यति बेला भने आजको लागि पहिलो मित्र कार्यक्रममा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुदीप विश्वकर्मा भन्नुभयो। सुदीप जी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? बसी बसाइ गर्दै हुनुहुन्छ। तपाईँ सिन्धुपाल्चोकको कुन ठाउँमा हुनुहुन्छ सुदीप जी?
1: सिन्धुपाल्चोकको।
0: ए ल, ठिकै छ। अनि सन्चै हुनुहुन्छ नि है?
1: हजुर,
0: म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु। अनि के छ खबर, सुनाउनुहोस् न तपाईँको
1: खबर। ठिकै छ,
0: दाइ राम्रै छ। अनि के कामहरू गर्दै हुनुहुन्छ, आज भोलि दिनहरू कसरी बिताइराख्नु भएको छ? बसी बसाई है। हजुर, अनि आज पहिलोचोटि कार्यक्रममा कल गर्नु भयो र? ओके, ल तपाईँलाई एकदमै स्वागत छ कार्यक्रममा। कतिको सुन्ने गर्नु भएको छ हाम्रो यस प्रोग्रामलाई?
1: एकदम धेरै सुनिन्छ यो प्रोग्राम त।
0: हजुर, मजाले सुन्नुहुन्छ है?
1: हजुर, एकदमै।
0: ओके ल, पक्कै पनि कार्यक्रम धेरै सुन्नु हुँदो रहेछ, एकदमै खुसी लाग्यो। आगामी दिनहरूमा पनि समय सन्दर्भ अनुसार मिलाएर प्रोग्राम सुन्ने गर्नु होला है त।
1: हजुर
0: ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ आज? हजुर, सारो भूमि भन्नुभयो। सार्वभूमि है? ओके, हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ? भन्दै छुटिन्छौँ है। ओके, बाबाई। साथी हुनुहुन्थ्यो सुदीप जी हुनुहुन्थ्यो, सो उहाँले पनि अब साईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिर सक्नु भएको छ, सो धेरै धेरै धन्यवाद छ। र यसै गरी आउन सक्नुहुनेछ, प्रत्येक व्यक्तिलाई आफूलाई मनपर्ने आफ्नै चोइस आफ्नो इच्छा चाहनुरूपका गीतहरू हामी बजाउने गर्छौ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा कल गर्न सक्नुहुनेछ श्रोता। त्यसको लागि नम्बर रहेको छ 98 60 52 55 25। सो नम्बरमा कल गर्दै आउँदै गर्नुहोस्, मजाले आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ अनि साथी सङ्गीत सबैजनालाई सम्झन पनि राख्नुहुनेछ है त। र अहिलेको लागि भने एकदम मिठो गीत राख्छौ, गीत पछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै यो मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु श्रोता पालो तपाईँहरू पनि हो। कार्यक्रममा कल गर्नको लागि नम्बर रहेको छ 98 60 52 55 25 मा। आफूलाई मनपर्ने गीत रोज्नका लागि पालो तपाईँहरूको नै हो। तपाईँ जहाँबाट हिलम्बा एफएम सुन्दै हुनुहुन्छ तपाईँहरूले मजाले गीत रोज्न पाउनुहुनेछ। हामी तपाईँहरूको निम्ति नै कार्यक्रममा जोडिएका छौँ र यसै गरी कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो दाइ नमस्ते। नमस्कार, गुड आफ्टरनुन।
0: हजुर नमस्कार, गुड आफ्टरनुन। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ काभ्रेबाट सञ्जना घिसिङ बोलेको भन्छु।
0: हजुर काभ्रेबाट, शुभ नाम एकचोटि। हजुर सञ्जना घिसिङ भन्नुभयो।
1: हजुर हजुर दादा।
0: हजुर सञ्जना जी, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: त्यतिखेरको समयमा चाहिँ खाना खाएरै प्रोग्राम सुन्दै कटाउँदै यताको भन्छ है दादा।
0: हजुर खाना खानुभयो, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है?
1: हजुर हजुर दादा। अनि तपाईँले दिनुभएको खाना?
0: हजुर एकदमै मेरो खाना भइसक्यो भन्नुपर्छ। अनि आरामै हुनुहुन्छ नि तपाईँ?
1: हजुर दादा, म एकदमै आरामै छु भन्नुसक्छ। अनि दादाजी लगायत हेलम्बा एफएममा कस्तो हुनुहुन्छ?
0: हजुर म लगायत हेलम्बा एफएम होल युनिट टिम हामी सबैजना एकदमै सन्चै आरामै छौँ भन्नुपर्छ है? हजुर अनि सुनाउनुहोस् न, के छ नयाँ नौलो खबरहरू, के कामतिर व्यस्तता हुनुहुन्छ आज भोलि?
1: आज भोलि यस्तै हो दादा, मकै भातहरू ढोर काट्ने, तोरी छर्ने यस्तै कामहरू लाग्छ भन्छु त।
0: हजुर मकै भाज्ने तोरीहरूको कामहरू चलिरहेको छ है?
1: हजुर
0: ओके ल। अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ?
1: हजुर दादा, मलाई चाहिँ अनिता तामाङको आवाजमा रहेको कलिलो तामाले भन्ने तामाङसँग राखिदिनुहोस् न।
0: हजुर अनिता तामाङको आवाजमा रहेको कलिलो तामालाई भन्ने बोलको गीत।
1: हजुर हजुर
0: ओके ल, हामी गीत राख्नेछौँ। अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ?
1: दादाहरूको लागि किसिमेले एकदमै इन्जोलिङ होला भन्न चाहन्छु। अनि त्यहाँ अन्तर्जन उत्सवको लागि पनि यो किसिमेले एकदमै इन्जोलिङ होला भन्न चाहन्छु। अनि साथी भनेको माइतीको लागि, सन्तको लागि पनि यो किसिमेले एकदमै इन्जोलिङ होला भन्न चाहन्छु। अनि किसान माथिको लागि पनि भन्न चाहन्छु। अनि मभन्दा पछाडि कलेज जाने सम्पूर्ण साथीहरूको लागि पनि यो किसिमले एकदमै इन्जोलिङ होला भन्न चाहन्छु। अनि जसले मलाई साथीको सम्झना किसिम भनेको चिन्नुहुन्न, माइतीमा सम्पूर्णको लागि पनि यो किसिमले एकदमै इन्जोलिङ होला भन्दैछु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो सञ्जना घिसिङ हुनुहुन्थ्यो है यति बेला काभ्रेबाट, र उहाँले पनि यो व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद भन्न चाहन्छु उहाँले पनि। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीत रोज्नका लागि। नम्बर एकदम खुल्ला छ 98 60 52 55 25 98 60 52 55 25 मा। कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला, अहिलेको लागि भने यो रमाइलो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो यो गीत हामीले राखिसकेका छौँ। पक्कै पनि यो गीत सुनेर यहाँहरूले एकदमै इन्जोय लिनुभयो होला। र पालो तपाईँहरूको नै हो, हामी एकदम रमाइलो अनि मिठा रमाइलो गीतहरू बजाउँदै आइरहेका छौँ। र कार्यक्रममा जोड्नका लागि नम्बर एकदमै खुल्ला छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो
0: भाइ,
1: नमस्ते।
0: गुड आफ्टरनुन। मखमलीजी बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: हजुर, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा?
1: यति बेलाको समय भन्नु पर्दाखेरि चाहिँ माघे सङ्क्रान्तिको फुरौला खानालाई मरि मरि यो बाँझो खन्दैछु है त।
0: ओहो, भनेपछि रोप्ने कामको लागि गर्नुभयो क्या हो?
1: हजुर हजुर, छर्न पर्यो नि त फापर।
0: हो, ल ठिकै छ। पक्कै पनि अब अहिलेदेखि नै विचार पुर्याउनु भयो भने पछि सजिलो हुन्छ है।
1: हजुर
0: हजुर हजुर, ल पक्कै पनि। गर्मी बेसरी होला आज त उतातिर?
1: हजुर, अब गर्मी त एकछिन पानी पलाएर भएको थियो, अनि पानी पर्ला शीतल भयो भनेर हिँडेको बारीमा आइदिँदाखेरि घाम चर्किहालो जे होस्, हल्का हल्का हावा पनि लागिरहेको छ, घाम पनि लागेको छ, त्यस्तै त्यस्तै छ भन्नुपर्छ है त भाइ।
0: हजुर हजुर, अब छिन छिनमै परिवर्तन भइहाल्छ। एकैछिनमा घाम ठुलो घाम लाग्छ, एकैछिनमा हावा हुरी चल्छ, पानी पर्ला जस्तो पनि गर्ने है।
1: हजुर, थुप्रो दिन भइसक्यो पानी नपरेको यता त।
0: हजुर हजुर, पक्कै पनि अब पर्ला, बिस्तारै पर्छ होला हामी आशा गरौँ है।
1: हजुर हजुर, हरितिर पानीको झरीको झरी आजभरि चाहिँ पढाएको छैन।
0: हजुर हजुर, हो नि, अब धेरै समय भइसक्यो, अब पर्छ होला अब त।
1: हजुर
0: हजुर,
1: अनि के छ चौतारातिरको हाल खबर हजुरहरूको?
0: हजुर, म लगायत हाम्रो यता चौतारातिरको खबर एकदमै ठिकै छ। हेर्नुहोस् न, यतातिर पनि त्यस्तै त्यस्तै छ। अघिसम्म मौसम ठिकै थियो, अहिले फेरि चर्को घाम लागिरहेको छ। समग्रमा ठिकै छ, राम्रो नै छ भनौ न है।
1: हजुर हजुर,
0: ल यो काम गर्दै हुनुहुन्छ, कामको समयमा पनि कार्यक्रममा जुड्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ?
1: हजुर, रेडियो बजाउने आफू त्यो रेडियो बजाउने साथीहरू गीत रोज्छ बज्छ, त्यही तालमा खन्ने, ग्राम ग्राम कोदारी खन्ने बस्ने होइन।
0: हजुर हजुर, जो अब काम गर्दै साथीको रूपमा रेडियो भएपछि के को चिन्ता त है।
1: हजुर हजुर,
0: अनि जोस जागर निकालेर भए पनि काम गर्नु पर्यो आफ्नो कामलाई त जसरी भए पनि।
1: हजुर,
0: ल अनि कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ आज?
1: आज चाहिँ मलाई भन्नुपर्छ सुसाले बोलाउनु पर्दैन बुझकीलाई भन्ने है त।
0: हजुर, इसारै काफी छ भन्ने बोलको गीत रोज्न चाहनुहुन्छ?
1: हजुर हजुर
0: हजुर, हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर, पहिलो पर्छ हजुरकै लागि।
0: हजुर धन्यवाद।
1: अनि त्यसै गरी हजुर सपोर्ट गर्ने को हुनुहुन्छ भित्र?
0: हजुर यति बेला राघवजी हुनुहुन्छ।
1: राघव भाइको लागि, अनि त्यसै गरी वर्धन बहिनीको लागि, अनि त्यसै गरी सुन्नुहुन्छ होला जलबिरी भने सरस्वती बहिनीको लागि, अनि के अरे सुन हानी के अरे सिम्पानी भने सानो मारे बाबाको लागि, अनि त्यसै साँझ मुनि मेरो बाबा, अनि भाइ हरि भरा रिदमको लागि, अनि त्यसै गरी मेरो ठुलो हजुर ठुलो हजुरआमा अनि शान्ति, अनि सीता दिदीको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी मनन्दीपुर हुने जुन हजुरआमा कट्याङ मुनि हजुरबा हजुरआमाको लागि, मामा माइजीको लागि, बिमला दिदी चमेल दिदीको लागि पनि भन्न चाहन्छु, अनि त्यसरी सम्झनु हुन्छ त उता सर्लामी हुने बहिनी कोपिला छोरी अन्जना बिमालाको लागि र यसोदा छोरीको लागि, अनि लालबहादुर जाईको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी सम्झनु हुन्छ होला यता दक्षिण पौवा हुने हुने चौया बहिनीको लागि, अनि त्यसरी सम्झनु हुन्छ होला काठमाडौँ हुने रञ्जना बहिनीको लागि, अनि मेरो छोरी सिरिता बहिनी परमिला, त्यसै गरी छोरी अभियाना बहिनी सुशीलाको लागि, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला यता बानेश्वरमा हुने बहिनी के अरे बनेबाङ हुने बहिनी बिन्साको लागि, छोरी खुसीको लागि, कौशल जाइको लागि, अनि त्यसै गरी उता टाढाखर्गवाटी हुने मेरो बहिनी शर्मिला सङ्गीता तलासानाको लागि, अनि त्यसै गरी काभ्रेमा हुने माया घिसिङ बहिनीको लागि, सम्झना बहिनीको लागि, त्रिसना माझीको लागि, अनि त्यसै गरी रुसितारमा हुने जीवन चैत्री भाइको लागि, भकुन्य हुने रजनी बहिनीको लागि भन्न चाहन्छु, अनि त्यसै गरी मेरो छोरो श्रीराम सुन्दा होला छोरोको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी यता सुनहानी हुने रिना बहिनीको लागि पनि भन्न चाहन्छु, अनि त्यसरी मेरो चिलाउने हुने मेरो पुखाजु दिदी भेनाजुको लागि, अनि भदरी हुने दिवस दिमाला कान्छामा सीता सीता दिदीको लागि, आमाको लागि र देवक दिदीको लागि भन्न चाहन्छु। अनि त्यसै गरी भलेसी बासिन्दा सम्पूर्णको लागि, अनि म भन्दा अगाडि पत्रकार कल्पनी साथीहरू सम्पूर्णको लागि, अनि त्यसै गरी यता सुन्दै हुन्छ होला बाह्र बिस पलाटी भनी छ भान्जीको लागि र अनिखेरि बुढीबा भनी पनि छ बहिनीको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरी मेरो घर छाउनुको लागि, अनि जति पनि मलाई बलिसी मित्र भनेर चिन्न चिनी घिना गर्ने माया गर्ने सम्पूर्णको लागि भन्दै छुटिन्छ है त। ओके भाइ भाइ,
0: ओके भाइ। साथी हुनुहुन्थ्यो यति बेला मखमली ठकुरी हुनुहुन्थ्यो, सो उहाँले पनि यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिर भएको छ र उहाँलाई धन्यवाद छ। मिठो लोक भाका गीत रोज्नु भएको छ, हामी गीत राख्नेछौँ। यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860525525 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो यो गीत हामीले राखिसकेका छौँ। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु, पालो तपाईँहरूको नै हो। कार्यक्रममा गीत रोज्नका लागि 9862555 पछि यसको माध्यम हुँदै यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो दादा, नमस्ते। नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म चाहिँ यता बरामचीबाट राजकुमार बिक है त दादा।
0: हजुर, बरामचीबाट राजकुमार बिक है।
1: हजुर
0: हजुर, राजकुमारजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा?
1: यति बेला भन्नुपर्दा
0: हजुर बसी बसाई गर्दै हुनुहुन्छ। अनि सन्चै हुनुहुन्छ? हजुर हजुर, मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु। अनि सुनाइदिनुहोस् न, भलेफीतिरको नयाँ नौलो खबरहरू के छ? बरामचीतिर है।
1: हजुर
0: ओके, ल अनि के काम चल्दैछ आज भोलि तपाईँको गाउँ ठाउँतिर?
1: काम त खासै खासै त्यस्तो केही छैन दादा, हजुर बस्ने हिँड्ने खाने यस्तै हो।
0: हजुर बसी बसाइ नै छ है।
1: हजुर हजुर।
0: कतिको गर्मी छ तपाईँको ठाउँतिर?

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु, पालो तपाईँहरूको नै हो र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।

0: हजुर नमस्ते, हजुर नमस्ते। म त परिया छु तिम्रै भएर है।
1: हजुर हजुर, पक्कै पनि भन्नुपर्छ है दादा।
0: हजुर हो नि, भर पनि पर्नु पर्यो, आस पनि गर्नु पर्यो, अब यो त स्वाभाविक रूपमा गर्नु पनि परिहाल्यो नि त।
1: हजुर हजुर।
0: ल, एकदमै मिठो गीत गुनगुनाउँदै कार्यक्रममा जोडिनु भएको छ। कहाँबाटको हुनुहुन्छ, शुभ नाम पनि सुनिदिहालौ है।
1: म चाहिँ यता सुनखानीबाट दीपिका है त दादा।
0: हजुर, सुनखानीबाट दीपिकाजी बोल्दै हुनुहुन्छ।
1: हजुर हजुर, पक्कै पनि भन्नुपर्छ।
0: ओके, ल अनि दीपिकाजी के छ खबर तपाईँको, सुनाइदिनुहोस्।
1: मेरो खबर एकदम सबै ठिक ठाकै छ भन्नुपर्छ नि। हाम्रो दादा हजुरको के छ सुनाउनुहोस्।
0: हजुर, मेरो खबर त एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ, समग्रमा सबै ठिकै छ, एकदमै सन्चै आरामै छौ। अनि सुनाइदिनुहोस् न, के छ नयाँ नौलो खबर, के कामहरू चल्दैछ आज भोलि तपाईँको गाउँतिर?
1: आज भोलि चाहिँ खासै हाम्रो गाउँतिर केही काम छैन है दादा हजुर, यस्तै घर घर आइसी कामहरू मात्रै हो भन्नुपर्छ।
0: ल भनेपछि आनन्दै छ नि त त्यसो भए।
1: हजुर,
0: आनन्दै रहेछ नि त।
1: हजुर हजुर, एकदम आनन्दै छ। आज भोलि खासै केही कामहरू चलेको छैन, यसै घर घर आइसी कामहरू मात्रै छ भन्नुपर्छ।
0: ल ठिकै छ। अनि कतिको गर्मी छ आज?
1: आज गर्मी त नै छैन नि दादा हजुर, हाम्रोतिर त एकदम पानी पर्ला पर्ला जस्तो मौसम भइरहेको छ। चौतारोतिर के कस्तो छ सुनाउनुहोस्।
0: हजुर, हाम्रो यतातिर त मजाले यति बेला घाम लागिरहेको छ, हेर्नु है, अघिसम्म हल्का हल्का भए पनि हावा चलिरहेको थियो, यति बेला मजाले चर्को घाम छ है यतातिर चाहिँ।
1: ए, हाम्रोतिर त एकदम पानी पर्ला पर्ला जस्तो भएको छ दादा हजुर।
0: ल त्यसो भए चिन्ता नगर्नु होला, यताको धेरै भएको घामहरू हामी उतातिर तपाईँ हुने ठाउँतिर पार लगाइदिउला नि, के छ र है।
1: भइहाल्छ नि दादा
0: जी। ल अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि?
1: मलाई चाहिँ मेलिना राईको आवाजमा भएको जुन भए पनि एउटा सङ्ग प्ले गरिदिनुहोस् न।
0: हजुर, मेलिना राईको आवाजमा रहेको गीत सुन्न चाहनुहुन्छ?
1: हजुर हजुर।
0: हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: फर्स्ट अफ अल दादा हजुरको लागि नै गीत सुनेर एकदम इन्जोय लिनुहोला, बाँकी गल शुभ बितोस् भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
1: त्यसै गरी हेलम्बो एफएमलाई जति पनि साथीहरूले सुनिरहनु भएको छ उहाँहरूको लागि पनि यो गीत सुनेर एकदम इन्जोय लिनुहोला, बाँकी गल शुभ बितोस् भन्न चाहन्छु। त्यसै गरी साथीहरू सम्पूर्णको लागि पनि कसैलाई पनि बिर्सेको छैन है साथीहरू, धेरै धेरै सम्झिरहेको छु, बाँकी गल शुभ बितोस् भन्न चाहन्छु। जति पनि साथीहरूले म भन्दा अगाडि पछाडि कल एसएमएस गरेर आउनुहुन्छ, सम्पूर्ण साथीहरूको लागि पनि बाँकी गल शुभ बितोस् यो गीत सुनेर एकदम इन्जोय लिनुहोला भन्ने सिकेर ओके भयो। बाई, नमस्कार।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो दीपिकाजी, हुनुहुन्थ्यो यति बेला हामीलाई यता सुनखानीबाट हुनुहुन्थ्यो, सो उहाँले पनि यो बसाईमा कार्यक्रमबाट भागिसक्नु भएको छ। एकदमै मिठो गीत रोज्नु भएको छ, र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ, सुन्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्नका लागि सहभागिता जनाइदिनु होला। कार्यक्रममा कल गर्नका लागि नम्बर 98 60 52 55 25 अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै हुनुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र पारा तपाईँहरूको नै हो। आफूलाई मनपर्ने गीत रोज्नका लागि नम्बर 9860525525 र यति बेला हामी कमेन्टतर्फ लाग्छौ। कमेन्ट गर्नुभएको छ, हेलो दर्शन नमस्ते हजुर, आरामै हुनुहुन्छ? म पनि प्रोग्राम सुन्दैछु है, यता पोखराबाट भन्नुभएको छ। सबैजनालाई मिस यु भन्नुभएको छ। जसबिन मगर हुनुहुन्छ, सो जसबिनजीलाई धेरै धेरै धन्यवाद छ। अनि म पनि प्रोग्राम सुन्दैछु नि, उदयपुरबाट गर्नुभएको छ आशिका तामाङ हुनुहुन्छ, आशिकाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ बान्तुवा जेनु हुनुहुन्छ, मिस यु टु अल माई फ्रेन्ड भन्नुभएको छ। सो बान्तुवा जेनुजीलाई पनि धन्यवाद गर्दछु। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि मिठो माया अनि सम्झना छ है भन्नुभएको छ। सो जनक रजाली मगर हुनुहुन्छ, सो जनकजीलाई पनि धन्यवाद गर्दछु। अनि हेलो हाई गुड आफ्टरनुन दाई झुर झुरले भन्नुभएको छ, नमस्ते अनि झुरले फ्याफुल्ला तपाईँले पनि। अनि सन्चै हुनुहुन्छ नि हजुर भन्नुभएको छ, म एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भने मैले एकदमै आशा र अपेक्षा गरे। र इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युईबाट प्रोग्राम सुन्दैछु फेसबुक लाइभदेखि भन्नुभएको छ। र आजको लागि दाई आज चाहिँ मलाई यो हो र माया भन्ने सङ्घ प्ले गरिदिनुहोस् न भन्नुभएको छ। यो सङ्घ मार्फत सुनाउनु पर्दा हजुर लगायत एफएम परिवारको लागि एकदमै सुनेर इन्जोय गर्नुहोला साथीहरूमा। डियर रमेश मगर, भूमिका राई, विमला राई सिन्धुली, अङ्कल राजन थुलुङ, सम्झना लिम्बु, सबिन याखा, त्यसै गरी सविता राई, अस्मी मगर, समर राई, दिल्सा राई, अनिता नखोग एण्ड माई फ्रेण्ड अलको लागि, र स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो माया सम्झना भन्दै भाई भाई दादा छुट्टिन्छु भन्नुभएको छ। अम्बिकाजीलाई पनि धन्यवाद छ। अनि हेलो गुड आफ्टरनुन, नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु नि उदयपुरबाट भन्नुभएको छ। यति बेला बेल्टार राई सोदेखि हामीलाई प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउनु भएको छ टेक बहादुर पुमाजीले। सो टेक बहादुरजीलाई पनि धेरै धेरै धन्यवाद छ है। अनि अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ, हेलो दाई के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि सुनखानीबाट भन्नुभएको छ। दीपिकाजीको कमेन्ट प्राप्त भएको छ, सो उहाँले भर्खरै भर्खरै कल पनि गर्नुभएको थियो, सो कमेन्टको लागि पनि धन्यवाद छ तपाईँलाई। अनि मिस यु टु अल भन्नुभएको छ। यति बेला हामीलाई मीडिया प्रेमी अनिसा राई हुनुहुन्छ, सो अनिसाजीलाई पनि धेरै धेरै धन्यवाद है। अनि हेलो नमस्ते हजुर सेवारो अनि छ्याजेलो, म सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल भने युईबाट भन्नुभएको छ। र साथीहरू सम्झिनु पर्दा सुजा मिडिया प्रेमी एलिसा, त्यसै गरी सन्ध्या गुरुङ, पूजा योङहाङ, प्रदीप श्रेष्ठ शेर्पा, पायल प्रेमी कुलुङ शेर्पा, डोमा शेर्पा, दिलो यम्फु, विमला गुरुङ, धन कुमार खाती, अनि त्यसै गरी बुनु विनिता गुरुङ लगायत सबै सबैजनाको लागि है भन्नुभएको छ। धन्यवाद छ उहाँले पनि यति मिठो कमेन्टको लागि सुमनजीलाई। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते हजुर, कार्यक्रम सुन्दैछु गुल्मी जिल्लाको इस्मा गाउँपालिका घर भई हाल चाहिँ काभ्रेको भकुण्डे बेसीबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। अब बज्ने गीत मार्फत मेरो घर इस्मा गुल्मीमा रहनुहुने बुबा आमा बुटुवलमा रहनुहुने जीवन सङ्गिनी प्यारा छोरा छोरी लगायत मेरो नाम र आवाजसँग चिर परिचित सम्पूर्णका लागि मिठो सम्झना भाई सुठिन शुभ भाई शुभ दिन भन्नुभएको छ। रमेश थापा हुनुहुन्छ यति बेला हामीलाई यता काभ्रेबाट, उहाँले कमेन्ट गर्नुभएको छ। रमेशजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, मिस यु अल मनिषा बान्तवा मानु, त्यसै गरी बान्तवा जिनु, एल्सना कुलुङ राई, बान्तवा सोफिया राई, हिर्सु सामलिङ राई, सबैजनालाई भन्नुभएको छ। प्रेम भण्डारी हुनुहुन्छ, सो प्रेमजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। अनि डोमा शेर्पा हुनुहुन्छ, अनि नमस्ते हरि मिस यु अल गर्नुभएको छ, धन्यवाद छ डोमाजी, तपाईँले पनि शुभ दिन, आजको दिन एकदमै सुखद रहोस् शुभ रहोस् यही कामना। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भएको छ श्रोता। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि तीनजेलसम्म तपाईँहरूले हामीलाई कार्यक्रममा कल गर्नुभयो, कल लागिन कल उठेन भनेर उदास भने कहिले पनि नहुनुहोला। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा तपाईँहरूले आफ्नो काम कार्य व्यस्तताका बावजुदले पनि हामीलाई फेसबुक पेजमा अत्यन्तै मिठा अनि रमाइला रमाइला कमेन्ट गर्नुभयो। सम्पूर्ण दर्शक रूपी महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। कमेन्ट गर्नुहुने साथीहरूलाई पनि आभार व्यक्त गर्दछु। अनि यो तीनजेलसम्म रेडियो सुनेर बस्नुहुने सम्पूर्ण
रेडियो प्रेमी तमाम श्रोता आदरणीय आमा बाबु दाज भाइ दिदी बहिनी लगायत सबैजनामा शुभ दिनको कामना व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङसँगै आजको वर्ष आईबाट भने म कार्यक्रम प्रस्तोता आई सिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: இளம்பு பிரேக் டைம்.
1: ஐஸ்லாமா சுன சுன, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: हुन्छ.
5: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन.
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ.
8: ए, कुरा त्यस्तो पो. ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
9: नमस्ते. कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
9: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
7: हस् म्याडम.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
10: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
10: डेंगू रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
10: घर वरिपरि सफा राख्नुपर्छ. डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
12: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
13: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने.
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
13: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर. मैले कसलाई भनौ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु.
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो.
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ.
13: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ. बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु.
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ. जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो.
19: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: आफ्ना
4: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
20: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म 89.6 मेगाहर्ज।

0: रूपमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दाई तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
3: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
2: किन?
3: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
2: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
3: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
2: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
3: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
4: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
12: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपदसहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोशी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे।
2: पहिलो चरणमा हामीले 1 करोड़ 50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ।
0: असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। सीआईएनद्वारा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाइ।
3: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्च घिउ गरिदियो भने त उसले 1 थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ बढी भन्दा।
0: र जापानको नायोगामा जारी 20 औं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अपनाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
5: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकुसी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
2: हामीले 1 करोड 50 लाख धादिङमा र 13 करोड चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ। खर्च नै नभएको अवस्थामा फेरि हामी अरू पैसा पठाउने कि नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केस हाम्रो अन्य ठाउँमा पनि त्यो भयो त्यो भन्दा पूर्व पनि त्यसलाई पनि मान्दैछौँ। हामीले यति जानकारी गराएँ, त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ। यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहियो भने
5: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा आज टेकु स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
3: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका यो बाल बालिकाहरूलाई पनि यो खाद्य यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ भने
5: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। पाँच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपत्त सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाई छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्यले पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष होलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ। संतोष गन्धर्व
6: रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: प्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
13: रसुवा भुटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ तपाईँले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
14: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो होइन मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुननिर्माण अस्थायी आवासको विषय छ यसमा चाहिँ आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइराख्नु परेन अब निजी आवास पुननिर्माणको केस छ जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ अलिकति टाइम चाहिँ लाग्न सक्छ यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छ
13: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है अनि फोटो पनि साथैमा लगेको राम्रो रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन् प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई
15: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपा नगरको टिम उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ जुन चाहिँ काठमाडौँको स्वयंमा रहेको छ त्यही चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ वडा पाँचको चाहिँ अब अध्यक्ष पनि बेपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ अहिले चाहिँ हुन्थे बसेर गर्दै हुन्छ हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ अहिले
13: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन् तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको
16: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ
13: मनोविद अमृता गुरूङ तपाईंलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलीजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौंला।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
17: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
6: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
18: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
19: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
19: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
17: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झण्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि पुनरुत्थान
6: गाह्रो छ।
17: 100 आरारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
6: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्नेछ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्नेछ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
17: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्मेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगीहातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निकल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशु वस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नुपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ, त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ, अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयो र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
6: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन, भनौँ न कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे, अब आउने बाली त लाउँथे भन्ने होला नि त त्यो किसानको सपना होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
17: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब यो सेटलमेन्टको कुराकानी आउला, हाउस होल्डको सेटलमेन्ट, बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो, खेतीको लागि त्यसलाई पुनर्उपयोगमा लिएर आउने योजना बनाउनुपर्छ।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ।

0: छौं। एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद।
1: टाइम चेक, इट्स 8 PM।
2: अहिले बेलुकीको 8 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 6 गते मंगलबार, भाद्र शुक्ल पक्ष एकादशी तिथि, इस्वी सन् 2026 सेप्टेम्बर 22 तारीख, नेपाल सम्बत 1146। आज हरिपरिवर्तनी एकादशी व्रत। आज बिहान सूर्योदय 5:52 समयमा हुँदैछ भने सूर्य अस्त भने साँझ ठिक 5:59 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। भोटेपछि त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन। राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न शिक्षा मन्त्रीको कड़ा निर्देशन। पार्टीको नेतृत्व नछाड्ने आशय सहितको ओलीको प्रतिवेदन, लहरको विषय नबनाउन चेतावनी। बाढ़ीका कारण प्रभावित बस्तीलाई स्थानान्तरण गर्न सरकारलाई मानवाधिकार समितिको निर्देशन। पक्राउ परेका सबैलाई अनिवार्य रूपमा हतकड़ी नलगाउन सर्वोच्चको अन्तरिम आदेश। जापानमा डुजुवान प्रान्तको त्रास रद्द। 16,00,000 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा सार्नको लागि आग्रह। र जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत हिजो भएको खेलमा नेपाल हङकङसँग पराजित। त्रिपुरेश्वरमा बसमा आग लागि भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले छानबिन समिति गठन गरिएको हो। एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानी पोखरीका एआईजी सुशील सिंह राठौरले बताएका छन्। समितिले 5 दिनको समय दिएको छ। रिद्धि सिद्धि यातायातको 5K 4274 नम्बरको बसमा आग लागि भएको थियो। आगोमा जलेर बसका चालक काभ्रे पलाञ्चोक जिल्ला घर भएका 25 वर्षीय दावा लामा घाइते भएका छन् र उनको लगभग 90% शरीर जलेर गम्भीर अवस्थामा रहेको छ। उनलाई प्रहरीले उद्धार गरी किर्तिपुर स्थित वर्ण अस्पतालमा पठाएको थियो। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। बसमा आगो लाग्न अघि चालक र ट्राफिक बीच विवाद भएको थियो र त्यसपछि चालकले नै बसमा आफू बसेर आगो लगाएको प्रहरीको आशंका छ। यद्यपि छानबिन समिति बिना मात्र यसको निष्कर्ष निस्किने समेत बताएको छ। अपाङ्गत भएका व्यक्तिहरूको पहुँच अधिकार र समावेशीकरण अभिवृद्धि गर्ने उद्देश्यका साथ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा सञ्चालित 4 वर्षीय परियोजनाको प्रगति र आगामी कार्य योजनाका माथि छलफल गरिएको छ। ह्यान्डिक्याप इन्टरनेशनलको सहयोगमा टुकी संघ सुनकोशीले सञ्चालन गर्दै आएको अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि समायोजना परियोजना अन्तर्गत स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमका बारेमा छलफल गरिएको हो। 4 वर्षका लागि सञ्चालन रहेको परियोजनाको कुल बजेट 2,04,03,904 रूपियाँ रहेकोमा हालसम्म 1,57,21,814 रूपियाँ खर्च भएको जानकारी बैठकमा गराएको छ। परियोजना अन्तर्गत मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी तथा शारीरिक पुनर्स्थापन सेवा, आर्थिक तथा वित्तीय समावेशीकरण, जलवायु परिवर्तन अनुकूल र विपद उत्थानशीलता अभिवृद्धि, सामाजिक सुरक्षा अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमाना तामाङले सामाजिक संस्थाहरूले सरकारले गर्नुपर्ने कामका बारेमा सहजीकरण गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताउनु भएको थियो। उहाँले नगरपालिकाले स्थानीय तहसँग र संस्थाहरूसँग आवश्यक समन्वय गरी आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसै गरी नगरपालिकाका उपप्रमुख उमा प्रधानले पनि अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा टुकी संघले सकारात्मक काम गरिरहेको बताउँदै यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, सामाजिक संस्था र सरकारवाला निकाय बीच निरन्तर सहकार्य आवश्यक रहेको पनि उल्लेख गर्नुभएको थियो। टुकी संघ सुनकोशीका अध्यक्ष माधव प्रसाद पौडेलले परियोजना केवल सेवा प्रवाहमा सीमित नभई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीकरण र पहुँचको विषयमा अभियानकै रूपमा अगाडि बढ़िरहेको पनि बताउनु भएको छ भने सम्बन्धित सरकारवालाहरूको पनि सहभागी रहेको थियो।
राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै सिन्धुलीका चारजना शिक्षकलाई कार्यवाहीका लागि सिफारिश गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले राजनीतिक दलको कार्यक्रममा सहभागी भएका सिन्धुलीका चारजना शिक्षकलाई कार्यवाही गर्न स्थानीय तहलाई सिफारिश गरिएको छ। ज्ञानकुञ्ज मावि पचरूखी प्रेम प्रसाद भट्टराई कुसा स्वर विद्याकी दुम्जाका सर्वेश्वर कोइराला त्यसै गरी मावि लपन बतासेका अर्जुन कुमार गौतम र आधारभूत विद्यालय लंगोरो डाँडाका यतिराम तिमल सिन्हालाई कार्यवाही गर्न भन्दै सिन्धुली नगरपालिका सुनकोशी गाउँपालिका र तीन पाटन गाउँपालिकालाई पत्रचार गरिएको छ। उनीहरूको आचरण शिक्षा नियमावली 2059 उल्लेखित व्यवस्था विपरीत भएकाले प्रचलित कानून बमोजिम कार्यवाही गर्न पत्रमा उल्लेख गरिएको छ। यसै गरी कार्यवाही गरिए बारे शिक्षा विकास तथा समन्वय इकाईले अविलम्ब जानकारी गराउन समेत पत्र मार्फत भनिएको छ र पत्रको बोधार्थ शिक्षा र खेलकुद मन्त्रालय अन्तर्गतका शिक्षा विभागलाई पनि दिएको छ। साझा खबरमा राष्ट्रिय खबर। प्रतिनिधि सभाले 15 सदस्यीय हिमालय जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोलो प्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम गठनका लागि प्रस्तुत गरेको विशेष समितिको गठन सम्बन्धी प्रस्ताव बैठकले सहमति जनाएको छ। समितिको सभा सांसदमा अच्युतम लामिछानी, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनजन्य रेग्मी, निशा डागी, पुष्पराज कणेल, मोहन आचार्य, रमेश कुमार मल्ल, निङमिङमा ग्याबु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजत तामाङ र श्रुति सीता थपलिया रहेका छन्। समितिले पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ। हिमालय जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको